0: बजेट जम्मा 10% मात्रै विनियोजन भएको छ। सरकारले 5 वर्षमा 15 लाख रोजगारी सृजना गर्ने भनेको छ, अर्थात् हरेक वर्ष 3 लाख रोजगारी सृजना हुनु, ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुनुपर्छ, तर वैदेशिक लगानी ल्याउनका लागि कुनै आकर्षक योजना सुन्नुभयो त? त्यो पनि सुनिएन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले रूपान्तरणकारी बजेट ल्याउने भनेर पटक पटक भन्ने गर्थे। जेन्जी आन्दोलनको बलमा भएको चुनावले लगभग प्रचण्ड बहुमत दिएको यो सरकारलाई साँच्चै डिपार्चर गर्ने सुविधा पनि थियो, तर अर्थमन्त्री वाग्लेले डिपार्चरको त्यो अवसर गुमाएका छन्। राजनीतिक हैसियत अनुसार डिपार्चर भुलेको बजेट शीर्षकमा जनार्दन बरालले अनलाइन खबरमा लेख्नु भएको टिप्पणी हो यो।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा दरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क
4: डिसोम फाइबर नेट।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु र नेपाली बहस देशभरिका करिब करिब 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट यहाँहरूले सुनिराख्नु भएको छ र नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क.com मार्फत सुन्दै हुनुहुन्छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस नेपाली जनताहरूले मन पराउने कार्यक्रम हो र हामी बिहानै नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ र सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ। र यतिखेर बजेटको चर्चा छ। हिजो जेठ 15 गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार बजेट आएको छ र यो बजेटले जनताका आकांक्षाहरू जनताका भावनाहरू समेट्न सक्यो कि सकेन, बजेट कस्तो किसिमको आयो र जुन 21.5 खर्ब बराबरको बजेट ल्याइएको छ यो बजेटले अब देशको विकास र समृद्धिमा कस्तो खालको काम गर्न सक्दछ, यसका मिश्रित प्रतिक्रियाहरू छन्। बजेट आइसके पछाडि विभिन्न अर्थविज्ञहरूले अर्थविदहरूले आफ्ना आफ्ना प्रतिक्रियाहरू दिने क्रम जारी पनि छ र कुल बजेट 21.24 अर्ब 34 करोड ल्याइएको छ। चालु खर्चतर्फ 12.70 अर्ब 58 करोड छ भने पुँजीगत खर्च 4.31 अर्ब 10 करोड छ र बजेटका स्रोतहरू यदि हेर्ने हो भने राजस्वबाट करिब 14.5 अर्ब 31 करोड अपेक्षा गरिएको छ, वैदेशिक अनुदानबाट 61.74 करोड अनुदान अपेक्षा गरिएको छ, त्यसै गरी ऋण मार्फत 6.57 अर्ब 29 करोडको आशा छ, वैदेशिक ऋणमा 2.47 अर्ब 28 करोडको आशा छ, आन्तरिक ऋण 4.10 अर्बको आशा गरेर यतिखेर डाक्टर स्वर्णिम वाग्लेले अर्थमन्त्रीले करिब 21.24 अर्ब बराबरको बजेट ल्याउनु भएको छ। स्रोतको चापमा छ, मध्यमवर्गलाई रिझाउने बजेट छ, तर यसको कार्यान्वयनको पाटो पनि एकातिर जटिल छ भने कार्यान्वयन यदि हुने हो भने यो बजेट कार्यान्वयन हुने भने देशको विकास र समृद्धिमा पनि यसले निकै ठुलो फड्को ल्याउन सक्दछ र नीतिगत आँट छ, कार्यान्वयनमा संशय पनि छ र विभिन्न प्रतिक्रियाहरू यतिखेर आएका छन्। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ नेपाली बहसमा नीतिगत र कानुनी सुधारलाई बजेटले समेट्ने प्रयास गरेको जस्तो पनि छ र बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढाउने कुरा सरकारको आफ्नो काममा समेत भर पर्दछ भन्ने विषयहरू आएका छन्। समग्रमा बजेट सुन्दा निजी क्षेत्रहरू पनि यतिखेर उत्साहित बनेका छन्। बजेटले धेरै जसो समस्या सम्बोधन गर्न खोजेको जस्तो पनि छ, करका दर घटाउन खोजेको देखिन्छ र निजी क्षेत्रले पनि यसलाई स्वागत गरेको छ। आदरणीय श्रोता, ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको पूर्व अर्थमन्त्री वर्षमान पुनको टिप्पणी रहेको छ। बजेट वितरणमुखी देखिएको छ, स्रोत ऋण भनिएको छ, बजेटको आकार पनि वास्तविक रूपमा आधारित छैन भन्ने खालका पनि टिप्पणीहरू यतिखेर आएका छन्। तर सरकारले बजेटलाई कार्यान्वयन गर्न र सबैले बजेटमा अर्थात् यसको कार्यान्वयनमा साथ दिनका निम्ति आग्रह पनि गरेको एउटा परिस्थिति छ। आज हामी बजेटको विषयमा केन्द्रित रहेर बहस गर्नेछौँ। नेपाली बहसमा अब यो बजेट कार्यान्वयनका चुनौतीहरू, कार्यान्वयनका पाटाहरू, सरकारले ल्याएको बजेट, यो ठूलो आकारमा आएको यो पहिलो बजेटले दिन सक्ने डेलिभरीका विषयहरूमा आज हामी केन्द्रित भएर बहस र चर्चा गर्नेछ, किनभने बजेट एउटा देशको सुशासनको एउटा मार्ग हो, बजेट एउटा देशको एउटा मेरुदण्ड हो। जब बजेट राम्रो आउँछ, हरेक क्षेत्रलाई बजेटले समेट्न सक्छ, त्यसले राम्रो खालका भनौँ न सुधारका कामहरू पनि हुन सक्छन्। हामी आजको बहसमा विभिन्न क्षेत्रका अर्थविज्ञहरू, पूर्व अर्थमन्त्रीहरूसँग पनि बहस र चर्चा गर्नेछौँ र बजेटलाई कसरी कार्यान्वयन गर्ने, हाम्रा चुनौतीहरू के हुन, आज मध्य पूर्वको लडाइँ युद्ध र विश्व अशान्तिले गर्दाखेरि यसमा के खालका असर पारेको छ, हाम्रो कोरोना विशेष गरी 2072 सालको भूकम्प हुँदै कोरोना काल हुँदै आजसम्म आइपुग्दाखेरि भारत 23 र 24 को जुनजी विद्रोहसम्म आइपुग्दाखेरि देशमा लगानीको वातावरण कस्तो छ, वैदेशिक लगानी आउने सम्भावना कतिको छ, सरकारले स्रोतको सुनिश्चितता गर्न सक्छ, सरकारले लगानीको सुनिश्चितता गर्न सक्छ, सरकारले वैदेशिक लगानीलाई भेट्याउन सक्छ, वैदेशिक लगानीको वातावरण सरकारले बनाउन सक्दछ त भन्ने खालका पनि धेरै विषयहरू यतिखेर छन्। नेपालको अस्थिर राजनीतिबाट स्थिरतातर्फ जाँदै गर्दाखेरि पनि अहिलेको यो सरकारलाई निकै ठुलो अभिभारा छ, निकै ठुलो यो सरकारले जुन ढङ्गले चाहिँ आफू अगाडि बढ्न सक्नुपर्ने हो त्यो किसिमले चाहिँ जान सक्छ कि सक्दैन। हिजो गणतन्त्र दिवस, आज धेरैलाई थाहा छ, गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र वरिष्ठ नेता अर्थात् प्रधानमन्त्रीले शुभकामना नदिएको भन्ने विषय छ, यद्यपि सामाजिक सञ्जाल मार्फत नदिए पनि टुणीखेलको कार्यक्रममा उहाँहरू सहभागी हुनुभएको छ। हिजो राति प्रधानमन्त्रीको एउटा स्ट्याटस आएको छ, ढुक्काउनुहोस्, दुईवटा शब्दको स्ट्याटस, यसको अन्तरिय के हो, कसलाई ढुक्काउनुहोस् भन्नुभएको प्रधानमन्त्रीज्यूले, जनतालाई, नेपाली जनतालाई, हामी जनताको पक्षमा काम गर्छौँ भन्ने खालको सन्देश हो वा के हो, आज यसका विषयमा पनि चर्चा र परिचर्चा भइरहेका छन्। त्यसैले गर्दाखेरि आज देश बन्नुपर्छ भन्ने कुरामा कसैको पनि द्विमत छैन, मुलुक बन्नुपर्छ, राष्ट्र बन्नुपर्छ, राष्ट्रले जुन किसिमको अब पनि यो सरकारलाई, यो जनमतलाई
जनताबाट भाग्ने पन्छिने गर्न सकिएन भन्ने छुट छैन, तर यसमा सबै जनताको भरोसा पनि छ, सबै जनताको साथ पनि छ। भेपदेखि मदिरासम्म कर बढेको छ र जुन इलेक्ट्रिक सिगरेट भेप जो चाहिँ विद्युतीय चुरोट भनिन्छ त्यसमा चाहिँ सुन लुकाएर ल्याएको भनेर एकताका निकै ठुलो चर्चा पनि भएको थियो। त्यस कारणले गर्दाखेरि माओवादीका पूर्व नेता एवं सभामुख कृष्णबहादुर मोरा पटक पटक पक्राउ पनि पर्नुभयो यो विषयलाई लिएर। आज मदिराको कर बढ्यो, इलेक्ट्रोनिक सिगरेटको कर बढ्यो र बजेटले दिन खोजेका प्राथमिकताहरू धेरै छन्, किनभने अब चाहिँ डिजिटलाइजेसनतर्फ जानुपर्छ, प्रविधितर्फ जानुपर्छ भनेर बजेटले धेरै विषयहरूलाई समेटेको छ। डिजिटल सेवा, समुन्नत राष्ट्रको कुराहरू गरेको छ, समृद्ध नेपाल र स्मार्ट पूर्वाधारको कुराहरू पनि गरेको छ, स्वच्छ सहर, सुरक्षित भविष्य, उत्पादन वृद्धि, समृद्धिको गीत गतिलाई पनि बढाउने भनेको छ, सिप श्रम र सम्मानको कुरा गरेको छ, हरेक नागरिकमा डिजिटल पहिचानको कुरा गरेको छ, स्वास्थ्यमा पहुँच, शिक्षामा समानताको कुरा गरेको छ, ऊर्जा सम्पन्न नेपाल, उज्यालो भविष्यको कुरा गरेको छ, युवा शक्ति, प्रविधि मैत्री, अर्थतन्त्रको कुरा गरेको छ, स्वदेशमै अवसर, विदेशी नै बाध्यताको अन्त्य भनेको छ, सुशासन, प्रविधि र पारदर्शिताको कुरा गरेको छ, कृषि उद्योग विकासको आधार भनेको छ, स्मार्ट काठमाडौँ व्यवस्थित नेपालको कुरा गरेको छ, बजेटले उद्यमशील युवा आत्मनिर्भर देशको कुरा गरेको छ, रोजगारी उत्पादन र नवप्रवर्तनको कुरालाई जोड़ दिएको छ, खेलकुद विकास र राष्ट्रको गौरवको विषयलाई उठाएको छ, डिजिटल अर्थतन्त्र दिगो समृद्धिको विषयलाई उठाएको छ, आदरणीय श्रोता लगानी मैत्री नेपाल र समृद्ध नागरिकको कुरा उठाएको छ, पूर्वाधार विस्तार र विकासको आधारको विषयलाई चाहिँ बजेटमा समेटिएको छ, सशक्त प्रदेश, समुन्नत संघ, हरित ऊर्जा, हराभरा नेपाल, विज्ञान र प्रविधिबाट समृद्धि, स्वच्छ प्रशासन, विश्वसनीय सरकारको विषयलाई बजेटमा उठाइ छ, सामाजिक न्याय सहितको आर्थिक विकास, पर्यटन, संस्कृति र समृद्धिको कुरा उठाएको छ, उत्पादन, प्रविधि र प्रगतिको कुरा उठाएको छ, संयुक्त जनशक्ति, सक्षम राष्ट्रको विषय उठाएको छ, लगानी, नवप्रवर्तन र रोजगारीको विषयलाई पनि अगाडि ल्याइएको छ। बजेटले भनेको छ गाउँदेखि शहरसम्म विकास, नागरिक मैत्री सेवा, उत्तरदायी सरकार, बजेटमा विभिन्न विषयहरू उठाएका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौँ, छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: हाम्रो बेसमा पूर्व गभर्नर अर्थवेद डाक्टर चिरञ्जीवी नेपाल हुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अब सरकारले हिजो बजेट भाषण गर्यो, करिब 21 खर्ब 24 अर्ब 34 करोड बराबरको ठुलो भोलुमको बजेट देखेर ल्याएको छ। तपाईँको टिप्पणी के छ यसमा?
3: ठुलो भोलुमको ल्याएको छ, हरेक चोटि ल्याउने नै हो नि।
2: ठुलो भोलुम अहिलेको बजेटमा आकांक्षाहरू, महत्वकांक्षाहरू धेरै छन् नीति कार्यक्रममा।
3: अब तपाईँले भनेको कुरा पहिला पनि बजेट यही अनुसार नै आउने हो, यस्तै हो, हामीले भन्दै रहन्थ्यौँ। किनभने बजेट भनेको चाहिँ अर्थ राजनीति हो, पूर्ण रूपमा चाहिँ आर्थिक भन्दैन, आर्थिक राजनीति, राजनीतिक रूपमा पनि प्रेसर पर्ने भएको हुनाले कति कुराहरू चाहिँ नि बाध्यता रूप राख्नु पनि पर्छ र स्रोतको व्यवस्थापन चाहिँ नि हुन गाह्रो हुन्छ हाम्रो जस्तो देशमा। त्यस कारणले गर्दाखेरि चाहिँ नि बजेट अलिकति ठुलो हरेक साल नै हुन्छ। त्यही हो कि यो साल पनि ठुलो बजेट आए, कार्यान्वयन होस् भन्ने हो र मध्य अवधि समीक्षामा बजेट नघटाइयोस् भन्ने हो र समस्या कहाँ छ भनेर भन्दा 21 खर्ब 24 अरबको जुन बजेट आयो यसमा पुँजीगत खर्चमा त खासै परिवर्तन देखिँदैन। बजेटको चाहिँ 20% पहिलाको जस्तै हो। त्यस्तै चाहिँ वित्तीय व्यवस्थापनमा पनि अब धेरै सार्वजनिक ऋण भएको हुनाले वित्तीय व्यवस्थापन व्यवस्थापनतर्फ पनि 19% छ कुल बजेटको। भनिसकेपछि बजेटको बाँडफाँडको दृष्टिकोणले हेर्दाखेरि विकास खर्चमा चाहिँ पुँजीगत खर्च सामान्य रूपमा पहिला जस्तै बजेटमा जति राखिन्थ्यो त्यही अनुसार छ। त्यति हो कि यो बजेट आए अब यो बजेटले चाहिँ नि जुन पुँजीगत खर्च छ त्यो पूर्ण रूपमा खर्च गर्न सकोस्। नेपालको अहिले 1 दशकसम्म हेर्दाखेरि पुँजीगत खर्च 64% भन्दा बढी खर्च हुन सकेको छैन। त्यस कारणले गर्दाखेरि अब अघिल्लो बजेट भन्दा 25% बढी हो, बढी भए पनि अब यसले जुन लिएको एउटा कुरालाई चाहिँ सैद्धान्तिक रूपमा हामी सहमत हुनै पर्छ किन हामी यो भूमण्डलीकरणमा छौँ संसारमा। अहिले भनेको चाहिँ सूचना प्रविधिको युग हो, यसमा हामी प्रवेश गऱ्यौँ भनेर यसले चाहिँ नि फिल गराएको छ। किन भनेर भन्दाखेरि सूचना प्रविधि मार्फत नै चाहिँ नि मुलुकको आर्थिक रूपमा चाहिँ नि ट्रान्सफर्मेसन चाहिँ नि अगाडि बढाउने परिवर्तन, मुलुकलाई चाहिँ पूर्ण रूपमा परिवर्तन गरेर अगाडि जाने आर्थिक क्रियाकलापहरूदेखि लिएर सम्पूर्ण मुलुकको अर्थतन्त्र सूचना प्रविधिको आधार बेस लाइनबाट फाउन्डेसनबाट अगाडि बढ्ने भन्ने जुन लिएको छ त्यो चाहिँ नि अहिलेको स्थितिमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा आफू उभिनको लागि चाहिँ यो अत्यन्त आवश्यक थियो र यसलाई चाहिँ नि उनीहरू अहिलेको बजेटले प्रस्तुत गरेकोमा चाहिँ नि मलाई चाहिँ नि खुसी लाग्छ। जसले गर्दा हामीलाई पनि किन हामी पनि यही भूगोलमा बस्छौँ त्यसले गर्दा हामीलाई फिल हुनु पर्यो र हाम्रो जेनेरेसन यो पुस्तान्तरण भइसकेको अहिलेको स्थितिमा यो फिल चाहिँ नि यो बजेटले गराएको हुनाले यो अत्यन्त खर्चिलो पनि छ खर्चिलो छ र उहाँहरूको कुरा जुनु न एआई सेन्टर कम्प्युटिङ सेन्टर चाहिँ नि खोल्ने सुचारमा भनेर भनेको छन् र हजारौँ रूपमा चाहिँ नि कम्प्युटिङ खरिद गरेर चाहिँ नि अब स्टार्टअपदेखि लिएर सबै दक्ष जनशक्तिलाई लगाएर नेपालबाट नै सफ्टवेयर लगायतको चाहिँ नि कुराहरू चाहिँ नि जिपियु भनिन्छ जिपियु अत्यन्त महँगो हुन्छ त्यसलाई चाहिँ नि निर्यात गर्ने भन्ने अत्यन्त अत्यन्त एम्बिसियस छ यो
2: अब जस्तो डक्टर साहब
3: एउटा बजेटले एम्बिसियस ल्याउनै पर्छ बजेट त महत्त्वाकांक्षी
2: एम्बिसियस त हुनै पर्छ
3: भन्नु न
2: डक्टर साहब एउटा कुरा कि अब यो राजस्वबाट चाहिँ 14,531 करोड अपेक्षा गरियो होइन वैदेशिक अनुदानबाट 61,74 करोड ऋण चाहिँ 6,57,29 करोड वैदेशिक ऋण 2,47,28 करोड र आन्तरिक ऋण 4,10 अर्ब भनिया छ होइन यसमा एम्बिसन चाहिँ छ र अहिलेको परिस्थिति विश्व भूमण्डलीकरण र भइरहेका युद्धहरू तनावहरू नेपालमै पनि 72 सालको भूकम्प कोरोना त्यस पछाडिको 23-24 जेएनजी विद्रोह यी यावत कुराले कतिको प्रभाव पार्न सक्छ
3: अनि यसले त निश्चय रूपमा प्रभाव त पारि नै हाल्छ किन भनेर भन्दाखेरि सबभन्दा पहिला कर्मचारीको मनोबल उठाउनको लागि उहाँहरूले चाहिँ तलब वृद्धि पनि गर्नु भएको छ जुन 21% भनिन्छ जुन भत्ता 5,000 अरू 10% चाहिँ नि तलब जस्तो लाग्छ मलाई जुन त्यसले चाहिँ नि एउटा एक किसिमले कर्मचारीको मनोबलमा अलिकति चाहिँ 4 वर्षदेखि नबढेको तलब चाहिँ नि अहिले बढ्ने भन्ने भन्ने अर्को चाहिँ नि निजी क्षेत्र अत्यन्त हतोत्साहित भएको स्थितिमा उहाँहरूले चाहिँ नि के गरिदिनु भएको छ भनेर भन्दाखेरि निजी क्षेत्रको मनोबल उकास्नको लागि करका दरहरूमा चाहिँ नि धेरै ठाउँमा हेरफेर गरेर र करका दर र दायरा बढाउने तर दरलाई चाहिँ नि उहाँहरूले घटाइदिनु भएको छ जसले गर्दाखेरि चाहिँ नि निजी क्षेत्र उत्साहित र मध्यम वर्गलाई चाहिँ आकर्षित गर्न मध्यम वर्गको जुन कमाइ छ कमाइमा पनि करका दरहरू घटाएको हुनाले यो शक्तिलाई चाहिँ नि उहाँहरूले चाहिँ आफ्नो फर्ममा लिएर आउन अहिलेको स्थितिमा खोज्नु भएको छ किन नेपालको तपाईँले एकदमै राम्रो भन्नुभयो किन यो धेरै वर्षदेखि नै देखिएको चाहिँ राजस्व र चाहिँ नि हाम्रो अनिवार्य दायित्वमा चाहिँ नि एकदमै एक डेढ सय अरबको चाहिँ नि फरक भइ नै रहेछ कहिले पनि राजस्व हाम्रो अनिवार्य दायित्व पुरा गर्नको लागि पनि उत्ति स्थिति छैन त्यसले गर्दाखेरि अहिले पनि 1400 अरबको चाहिँ जुन राजस्व उठाउने भनेका छौँ त्यो चाहिँ नि अहिलेको स्थितिमा र यसलाई इम्प्लिमेन्टेसन गरेर अगाडि लगेपछि र अत्यन्त भनौँ न अब आजैदेखि चाहिँ नि यी भनेका कुराहरूलाई चाहिँ नि कार्यान्वयनमा लगाएर र नियमन सुपरिवेक्षण गर्दै र जुन बजेटहरू ठुला ठुला आयोजनाहरूमा राखिएको छ र केही ठुला आयोजनाहरूमा त्यो बजेटहरूलाई चाहिँ नि सही रूपमा सक्रिय रूपमा गर्न सक्नुभयो भने चाहिँ यो कुरा हुन्छ नै भने चाहिँ नि यो पटक पनि अस्तिसम्म पनि 1,500 राजस्व त्यसपछि अब हाम्रो अनिवार्य दायित्व जुन 1370 अरबको छ त्यसले गर्दाखेरि 1100-1200 अरब त छैन 1150 अरबसम्म राजस्व उठ्न सक्ने स्थिति छ अहिले भनिसकेपछि 150-200 अरबको हो राजस्व चाहिँ नि एक्स्ट्रा यो वर्षभित्र उठ्ने भनेको चाहिँ नि यही आन्तरिक रूपमा अर्थतन्त्र चाहिँ सबल भएर उद्योग व्यवसायीहरूले लगानी गरेर अगाडि बढ्ने यो बिचको दौरानमा जुन सरकारको के अरे लगानी पनि 39%बाट चाहिँ नि 28%मा आएको भने निजी क्षेत्रको लगानी पनि 19%बाट 14%मा झरेको स्थिति छ त्यस कारणले गर्दाखेरि अहिलेको स्थिति हेर्दा के देखिन्छ भनेर भन्दा अत्यन्त अप्ठ्यारो स्थितिमा यो बजेट आएको छ किन जसले खर्च गर्ने मान्छेको मनोबल छैन भनौँ नि क्षेत्रको मनोबल बढेको छैन र बजारमा चाहिँ नि अब यो के मध्य पूर्व भनौँ कि यो गल्फ कन्ट्रीको चाहिँ नि जुन युद्धले गर्दाखेरि चाहिँ महँगी चरम रूपमा बढेको छ र महँगी चरम रूपमा बढ्नु जसले तल्लसम्म भुइँ मान्छेलाई पनि यसले ठुलो असर गरेको स्थितिमा उहाँहरूको मेन के अरे भनौँ न टार्गेट चाहिँ नि निजी क्षेत्रलाई प्रोत्साहन गरेर निजी क्षेत्रलाई अगाडि लिएर जाँदाखेरि त्यसले अर्थतन्त्रलाई आर्थिक वृद्धि पनि हामीले 7% को पाउन सक्छौँ र मुद्रास्फीतिलाई पनि राख्न सक्छौँ र आर्थिक वृद्धि भइसकेपछि त्यो आर्थिक वृद्धिको आधारमा अरू जुन मध्यम वर्ग बाहेकका तल्ल भुइँ मान्छेहरूलाई चाहिँ छुन सक्ने सामाजिक सुरक्षा भत्ता जस्ताका कुराहरूलाई हेर्न सकिन्छ
2: भनेर यो बजेटले
3: सुरक्षा कि सहयोग गर कि छोड भन्ने खालले तरिकाले सामाजिक सुरक्षा चाहिँ नि अहिले बढाइएको पनि छैन त्यसले गर्दाखेरि त्यो रूपमा राखिएको हुनाले अब यसलाई हामीले के लिउँ भनेर भन्दा यो बजेट पूर्ण रूपमा चाहिँ नि ट्रान्सफर्मेसन भनौँ न परिवर्तन अर्थतन्त्रको पूर्ण परिवर्तन कुन रूपमा भन्दा के को आधारमा भन्दा सूचना प्रविधिको आधारमा भनेर भन्न सकिन्छ अहिले।
2: अब जस्तो डाक्टर साहब यो जसरी यो बजेट आयो बजेट भाषण भयो त्यस पछाडि चाहिँ न्यून आय भएकालाई चाहिँ बजेटले समेट्न सकेन भन्ने एउटा विषय आएको छ। अब ऋणको भार बढ्ने कुरा त स्वाभाविक रूपमा बजेट पुँजीगत खर्चतर्फ भयो र लगानी मैत्री ढङ्गले बजेट अगाडि बढ्यो रकम चाहिँ त्यो ढङ्गले खर्च हुन थाल्यो भने ऋणले त त्यति धेरै असर नपर्ला। तर अब अहिले कर्मचारीको तलब बढ्दै गर्दा दैनिक ज्याला मजदुरी गरेर खाने कामदारदेखि लिएर अन्य व्यक्तिहरू जस्तो न्यून आय कम आय भएका बिहान काम गरेर साँझ खाने साँझ काम गरेर बिहान खानेहरूका लागि चाहिँ यो बजेट कतिको सम्बन्धित रह्यो?
3: त्यो बजेट यसरी बजेटलाई यसरी हेरौँ तपाईँले भनेको प्रत्यक्ष रूपमा तिनीहरूलाई छुने खालले चाहिँ नि अब श्रम क्षेत्र लगायतको चाहिँ नि वैदेशिक रोजगार लगायतको कुराहरूलाई चाहिँ यसले एड्रेस गरेर चाहिँ प्रत्यक्ष रूपमा तिनीहरूलाई छुने भन्दा पनि तिनीहरूमा आधारित र तिनीहरू निर्भर हुने क्षेत्रलाई चाहिँ यसले छोएको छ। यसले छोएको भनेको मतलब चाहिँ नि अब निर्माण क्षेत्र लगायत नेपालको पूर्ण रूपमा तल्लो भुइँ मान्छेलाई फरक पार्ने भनेको 34% निर्माण क्षेत्रको ले चाहिँ नि रोजगारी दिने भाव हुनाले निर्माण क्षेत्रको रूपमा चाहिँ नि बाटोदेखि लिएर ठुला आयोजनाको लागि यो बजेटले चाहिँ नि मनग्गे पैसा राखेको र बजेटले राखेको हुनाले र त्यसमा कार्यान्वयन गर्ने उसमा त्यसमा जसले बसेर प्रोजेक्ट उ गर्छ त्यो चाहिँ प्रोजेक्ट नसिद्धुन्जेलसम्म भन्ने कुरा लगायत एक वर्षभित्र कति पुरा गर्ने कुराहरू चाहिँ नि प्रतिबद्धता भएको हुनाले त्यसमा कार्यान्वयन गर्ने उसमा त्यसमा जसले बसेर प्रोजेक्ट उ गर्छ त्यो चाहिँ प्रोजेक्ट नसिद्धुन्जेलसम्म भन्ने कुरा लगायत एक वर्षभित्र कति पुरा गर्ने कुराहरू चाहिँ नि प्रतिबद्धता भएको हुनाले त्यो आधारबाट भुइँ मान्छेहरूलाई चाहिँ नि रोजगारी सिर्जना गर्ने स्थिति चाहिँ नि त्यहाँबाट देखिन्छ भने अब त्यो तलब वृद्धि त भोलि सरकारले चाहिँ नि आफ्नो नीतिगत किने बजेटमा त देखिएका कुरा हुन् आन्तरिक रूपमा अब भनौँ न श्रम लगायतका क्षेत्रहरूमा तलब वृद्धिको आधार पनि अब निश्चय पनि यसले फरक पार्ने भाव हुनाले निजी क्षेत्रदेखि लिएर सबैमा सरकारको तलब वृद्धि हुने बित्तिकै प्रत्यक्ष असर त परि नै हाल्छ।
2: अब एउटा अर्को कुरा समृद्ध नेपाल स्मार्ट पूर्वाधार भनिएको छ होइन, यसमा चाहिँ अब ऊर्जा सम्पन्न नेपाल उज्यालो भविष्यका कुराहरू पनि सँगसँगै जोडिएका छन्। कृषि र उद्योगको कुरा पनि हामीले गरेका थियौँ हिजो नीतिका कार्यक्रममा, जुन ढङ्गले कृषिलाई अलिकति कम समेटेको जस्तो आभास भएको थियो। बजेटले कृषि क्षेत्रलाई अलिकति राम्रै ढङ्गले सम्बोधन गर्यो होइन डाक्टर साहब? अहिले चाहिँ आएर
3: अब होइन, बजेटले कृषि क्षेत्रलाई कसरी गरेको छैन, बजेट वितरणदेखि लिएर भण्डारणदेखि लिएर उत्पादन बजारको सँग पहुँच र भण्डारण लगायतका कुराहरूलाई र रासायनिक मलमा जुन छ अब त्यसमा एउटा विश्वास हो, विश्वास दिने र त्यसलाई पनि अब प्रविधि मार्फत चाहिँ नि अगाडि बढाउने कृषि क्षेत्रलाई कृषिमा आश्रितलाई चाहिँ नि सरकारले आफैले चाहिँ नि मूल्य निर्धारण गरेर जसले गर्दाखेरि बिचौलियाबाट चाहिँ नि कृषि क्षेत्र नठगिउन् भनेर राखेको छ। अब हेर्नुहोस् हामीले कसरी बुझ्नु पऱ्यो भन्दा मैले त अब दशकौँ भयो यस्तो बजेटमा बोलिरह बजेट कहिले पनि नराम्रो आएन तपाईँले एउटा बताउँ बजेट नराम्रो आएन तर कार्यान्वयन कहिले पनि भएन र अर्को चिज के भयो भनेर बजेटमा कार्यान्वयन नहुँदाखेरि राजस्व जुन रूपमा उठ्नुपर्ने उठ्नु सकेन खर्च हुन सकेन खर्च गर्ने क्षमतै हाम्रो छैन त्यसबेला उत्पादकत्व बढाउनको लागि त हाम्रो चाहिँ नि उत्पादकत्व नै हाम्रो भनौँ एक किसिमले चाहिँ नि प्रोडक्टिभिटीको आधारमा हेर्दाखेरि पर घन्टा अहिले लक्जमबर्गको 145 छ नेपालको पर घन्टा $7 छ लक्जमबर्गको 145 डलर हाम्रो पर घन्टा $7 चाहिँ नि उत्पादकत्व छ उत्पादकत्वको आधार जुन जुन घटेको स्थिति छ अब त्यो स्थितिलाई हेर्ने हो भने त अब यो अत्यन्त मतलब एउटा जोस नयाँ परिस्थितिबाट सिर्जित यो अहिले आएको बजेट वातावरणमा अहिले आएको बजेटले साँच्चै नै आफ्नो तरिकाले चाहिँ नि काम गर्न सक्यो भने चाहिँ नि
2: तर यहाँलाई यत्रो वर्ष भयो हामी बजेटमा होइन धेरै पटक तपाईँ हामीले छलफल गरेका छौँ डाक्टर साहब लामो समयदेखि चाहिँ अर्थ क्षेत्रमा काम पनि गरिरहनु भएको छ हिजोको तुलनाको उत्साह आज अलिकति बढी छ किनभने एउटा युवा सशक्त एउटा व्यक्ति डाक्टर सोनु वाग्लेको एउटा कन्सेप्ट चाहिँ हामी अलिकति राम्रै ढङ्गले ल्याएको जस्तो मान्न सकिन्छ केही फरक मान्न सकिन्छ आज
3: उहाँले एउटा चिजलाई यो आवश्यक छ हुनै पर्छ भनेर रूपान्तरण सूचना प्रविधिबाट आर्थिक रूपान्तरण मुलुकको भनेर ल्याउन अहिलेको सरकारले ल्याएको र विश्व

0: विश्वास विश्वास भनेको अब यसमा बजेटमा त अब त्यो सरकारले बाहिरबाट पनि सपोर्टदेखि लिएर सबै हुनुपर्छ. समस्या हाम्रो कहाँ छ, स्रोतको अभाव हुन्छ. स्रोत चाहिँ नि हामीलाई साह्रै गाह्रो छ. किन भन्दा तपाईँले भने जस्तो हो, अब यो एक्काइस सय चौबिस अरबको बजेटमा अब ऋण चाहिँ नि 247 अरब जुन हामीले पूर्ण लिन पनि सक्दैनौँ, जसले गर्दाखेरि खर्च गर्न पनि सक्दैनौँ. अर्को चाहिँ आन्तरिक ऋण परिचालन गर्ने 410 अरब, त्यसले बजारमा पैसा चाहिँ नि अभाव भएर ब्याज दर वृद्धि भएर फेरि निजी क्षेत्र त्रसित हुने हो कि भन्ने छ. तर अर्को कुरा के छ भन्दा हामीले उहाँहरूले के स्पष्ट के भनिदिनु भएको थियो, 164 अरब मात्रै हो के अरे आन्तरिक ऋण परिचालन हुने भने त्यही मात्रै भयो भने त सरकारले पहिला लिएको पैसा तिर्ने भनेको छ. अहिले 164 अरब मात्रै भनेर उहाँले भनिदिनु भएको छ. अब के हो त्यो भोलिको दिनमा थाहा हुन्छ. त्यसले गर्दाखेरि सबै आर्थिक कारोबार डिजिटल माध्यममा र स्वचालित प्रविधि मैत्री कर प्रशासन स्वैच्छिक कर सहभागिताको माध्यम र तिर्न सक्ने आधारमा गैर कर राजस्व परिचालन गरी राजस्व चाहिँ वृद्धि 4-5 अरबको जुन छ त्यो चाहिँ नि पुरा गर्छौँ भनेर एकदम उत्साहका साथ आएको हुनाले मलाई के लाग्छ भनेर भन्दा साफ्टाको संवेदनशील सूचीबाट पुनरावलोकन गर्ने संवेदन सूचीमा कति चिजहरू के अरे निर्यात गर्न नपाउने खोल्न नपाउने भन्ने छ, त्यसलाई पनि उहाँहरूले
1: अब हिजो चाहिँ वितरण के छ डाक्टर साहब, समान भन्नुभएको छ, समान वितरण छ डाक्टर साहब देशभरि, समान ढङ्गले वितरण भयो कि अलिअलि दोहोरियो उस्तै उस्तै?
0: होइन, यो तपाईँको यी कुराहरू त पहिला राजनीतिक दलहरूले ल्याएकै कुराहरू छ नि सबै. त्यसमा तपाईँ शङ्कै नगर्नुहोस्, नयाँ र अलि जोरदार तरिकाले ल्याएको भनेकै सूचना प्रविधि. त्यो आधारलाई राखेर यी पुराना दलहरूले लिएर आएका कुरालाई सूचना प्रविधिको बेसमा आधारमा चाहिँ नि नयाँ नेपालको आर्थिक रूपान्तरण गर्ने भने त्यसले गर्दाखेरि उहाँहरूले पहिला ल्याएको दलहरूले ल्याएको सबै हटाएर भने यही मुलुक हो सबै. उहाँहरूलाई पहिला दलहरूले पनि त समस्या सबै केलाएकै हो नि, केलाएको कुरालाई उहाँहरूले चाहिँ नि अब यसलाई यसरी समाधान गर्नु हो भने उहाँहरूले फरक तरिकाले समाधानको उपायहरू निकाल्नु भएको हो. त्यो फरक तरिका के हो भन्दा सूचना प्रविधिको आधारलाई बढायो भने हरेक क्षेत्रमा त्यसले काम पनि छिटो हुन्छ, स्पष्ट हुन्छ, पारदर्शी हुन्छ र छिटो रिजल्ट पनि आउँछ भन्ने उहाँहरूको सोच हो. त्यसले गर्दाखेरि निश्चय पनि योभन्दा अगाडि जुन रूपमा नेतृत्वले गरे त्योभन्दा फरक तरिकाबाट चाहिँ आएको चाहिँ नि छ.
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण सुझाव र सबैका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
0: धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व गभर्नर एवं वरिष्ठ अर्थविद डाक्टर चिरञ्जीव नेपाल, आदरणीय श्रोता. नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा दरो बहस, नेपाली बहस।
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: डिसोम फाइबरनेट।
7: यतिखेर हाम्रो बेसमा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चरण महत हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। सरकारले ल्याएको 2083-84 बजेटको विषयमा तपाईँको टिप्पणी के छ? सरकारले धेरै कुरा समेट्न खोज्यो यो बजेटमा। बजेट कार्यान्वयनका चुनौतीहरू त एकातिर छन्, तर एम्बिसन चाहिँ ठुलो लिएर आयो भन्ने आयो क्या डाक्टर साहब?
8: अब ठुलो आकारको बजेट छ, त्यस अर्थमा अब त्यो एम्बिसन ठुलो लिएर आयो भन्न सक्नुहुन्छ। यो बजेटको जुन 24 अर्बको बजेट छ, यो कार्यान्वयन गर्न सम्भव छैन, किनकि स्रोत त्यति जुट्दैन र स्रोत नजुटेपछि त्यो खर्च गर्ने सम्भावना पनि रहँदैन। यसै पनि जतिसुकै यो कार्यान्वयनमा सुधार गरे पनि त्यो बराबरको बजेट कार्यान्वयन गर्न गाह्रो हुन्छ। अब अवश्य पनि उहाँहरूले हामी चाहिँ फरक छौँ, स्रोत पनि धेरै जुटाउन सक्छौँ र खर्च पनि गर्न सक्छौँ भन्ने सन्देश दिन खोज्नुभएको होला। तर यो यथार्थपरक र व्यावहारिक छैन, किनकि जुन राजस्वको लक्ष्य राखिएको छ त्यो राजस्व उठ्न पनि
7: 14 खर्ब 5 अर्ब 31 करोड
8: हो हो त्यति गाह्रो छ। अब अझ धेरै
7: ऋणबाट 6 खर्ब 57 अर्ब 29 करोड, वैदेशिक ऋण 2 खर्ब 47 अर्ब 28 करोड, आन्तरिक ऋण 4 खर्ब 10 अर्ब, यो उठ्दैन डाक्टर?
8: अब आन्तरिक ऋण त अब उठाएपछि उठिहाल्छ होइन, तर अब त्यसमा पनि हामीले एउटा लिमिट राखेका थियौँ, त्यो लिमिटलाई उहाँहरूले क्रस गर्नु भएको छ होइन। त्यसले गर्दा अब निजी क्षेत्रले लिने ऋणमा भविष्यमा प्रभाव पर्न सक्छ, सरकारले नै लिदिएपछि होइन। अर्कोतिर चाहिँ विदेशी ऋण जुन लिने लक्ष्य राख्नु भएको छ त्यो लक्ष्य प्राप्त गर्न गाह्रो छ, राजस्व पनि त्यति उठ्न गाह्रो छ। त्यो भन्ने बित्तिकै यसै पनि पहिला पनि जति सम्भव थियो त्योभन्दा अलिकति बढी राख्ने गरेका थियो। अब यो दबाब, यो विभिन्न क्षेत्रमा बजेट राख्ने दबाब हुन्छ, तर अहिले चाहिँ त्यो सामान्यतया अलिकति बढी राख्ने भन्दा पनि निकै माथि जस्तो चाहिँ जो योजना आयोगले सिफारिस गरेको थियो त्यो सिफारिस गरेको सीमाभन्दा धेरै माथि प्रस्ताव गर्नुभएको छ। त्यस हुनाले यो बजेटले राखेको लक्ष्य मिट गर्न चाहिँ गाह्रो हुन्छ र आर्थिक वृद्धि 7% पुग्न सक्दैन यो वर्ष, किनकि अब यो अहिले 4%भन्दा कमको आर्थिक वृद्धि गर्दा 7% एकैपटक पुर्याउने भनेको सबै कोणबाट गाह्रो छ। र यो जुन ठुलो बजेट प्रस्ताव गर्नुभएको छ त्यसले अब यो मूल्य वृद्धि पनि बढ्ने देखिन्छ, उहाँहरूले आफैले पनि 6% हामी सीमित राख्छौँ भन्नुभएको छ. अहिले त मूल्य वृद्धि धेरै कम छ. अब यो यसले गर्दा सर्वसाधारण को क्रय शक्तिमा प्रतिकूल असर पर्छ. अर्कोतिर चाहिँ अब जुन यो कर्मचारीलाई तलब वृद्धि गरिएको छ अनि इन्कम ट्याक्समा छुट दिएको छ त्यसले त्यो वर्गलाई चाहिँ राहत हुन्छ, सुविधा हुन्छ. खास गरेर अब कर्मचारीलाई यो तलब बढाउनु पर्ने त
7: अब कार्यालय सहयोगीको पनि करिब करिब न्यूनतम तलब 40,000
8: अब यो बढ्नु त उपयुक्त थियो किनभने यो 3 साल यता बढाएको थिएन, 3-4 साल यता अहिले बढाउनै पर्ने थियो. त्यसले यो वर्गलाई राहत पुग्छ. तर सँगसँगै यसले चाहिँ
7: न्यून आय भएकाहरूलाई चाहिँ केही समस्या सामना गर्न सक्छ,
8: मूल्य वृद्धिमा प्रभाव पार्छ. समग्रमा मूल्य वृद्धिमा प्रभाव पारेपछि अब सर्वसाधारणलाई यसले चाहिँ क्रय शक्तिमा प्रभाव पर्ने नै भयो, त्यसको समस्या पार्ने नै भयो.
7: र अर्थमन्त्री वाग्लेले चाहिँ बजेट मार्फत अर्थतन्त्रमा नीतिगत सुधार गरी फरक खालको एउटा डिपार्चर गर्ने सङ्केत त दिएका छन्। यहाँलाई पनि अनुभव छ लामो समय होइन यो देशमा अर्थमन्त्री बस्नु भएको छ,
8: केही नयाँ डिपार्चर केही पनि छैन. उहाँहरूले चाहिँ अब
7: विज्ञान र प्रविधिमा त उहाँहरूले चाहिँ फड्को मार्नु खोज्नु भएको छ होइन,
8: केही पनि त्यस्तो छैन. किनभने पहिला आइटी सेक्टरमा यो छुट दिने धेरै हामीदेखि नै सुरुवात गरे हौ होइन, त्यस बेलामा अन्य सेक्टरलाई भन्दा यसलाई यो करको मा पनि सहुलियत दिने, यो चाहिँ युवाहरूलाई चाहिँ देशभित्रै यो रहन् उनीहरूले यहीँबाट यो सफ्टवेयरमा काम गर्न सकुन् भनेर त्यसले गर्दा धेरै ठुलो चाहिँ निर्यात पनि हुन थाल्यो त्यसमा आइटी सफ्टवेयरहरू होइन, त्यसलाई निरन्तरता दिनुभएको छ उहाँहरूले. त्यो ठिक छ होइन, तर फेरि यो छुट्टै पहिला गर्दै नगरे कुरा अहिले चाहिँ आयो भन्ने कुरो चाहिँ होइन. अब एआई चाहिँ समय सान्दर्भिक रूपमा अब यो नयाँ प्रविधि चाहिँ अब भित्रिया छ ग्लोबल्ली, यो फ्युचर पनि हो. अब यसलाई चाहिँ प्राथमिकता दिनु पर्थ्यो, त्यो चाहिँ ठिक छ. तर फेरि अब यो यो विषयमा पहिला कसैले सोध्दै नसोध्या गर्दै नगरेका कुरा यसपालो भयो भन्ने चाहिँ होइन. त्यस कारण त्यस अर्थमा यो बजेटले चाहिँ एकदमै प्याराडाइम सिफ्ट भन्नुहुन्छ उहाँहरू होइन, एकदम चाहिँ डिपार्चर, यो एज युजुअल पहिलाको जस्तो कर्मकाण्डी होइन भन्ने कुरो चाहिँ मा कुनै सत्यता छैन.
7: निजी क्षेत्र त उत्साहित छ नि त डाक्टर साहब, किन आज करका दरमा केही हेरफेर भएको छ होइन, निजी क्षेत्रले स्वागत गरेछ अहिले बजेटलाई.
8: निजी क्षेत्रले पहिला पनि स्वागतै गर्थ्यो होइन, निजी क्षेत्र एउटा आर्थिक उत्पादनको महत्त्वपूर्ण एउटा एउटा इन्जिन हो, सेक्टर हो. किनकि अवश्य पनि हामी यो स्टेट लेड राज्यले नै सम्पूर्ण चाहिँ उत्पादनलाई नियन्त्रण गर्ने कुरामा हामी विश्वास गर्दैनौँ होइन. निजी क्षेत्र नै उत्पादनको चाहिँ त्यो वाहक हुनुपर्छ भन्ने कुरा विश्वास गर्ने भएको हुनाले धेरै जस्तो समय धेरै बजेटहरू अब खास गरेर चाहिँ अब हाम्रो चाहिँ एमाले माओवादीहरूले आफ्नो हिसाबले जस्तो 64 माओवादीहरूले उहाँहरू फेरि चाहिँ एमाले उहाँहरू मिलेर गर्दाखेरि बढी अलिकति यो चाहिँ वितरणमुखी चाहिँ प्रवृत्ति अलि थियो. अब निजी क्षेत्रलाई त्यो हिसाबको लिनुभएको थिएन होला, तर अन्यथा चाहिँ निजी क्षेत्रलाई त अब सेन्टरमा राखेकै हो. यो 46 साल यतादेखि नै यो निजी क्षेत्रलाई चाहिँ उत्पादनको चाहिँ वाहक बनाउने यो प्रक्रिया अगाडि बढेको हो. त्यसैबाट यो अर्थतन्त्रको फाउन्डेसन बनाए हो, त्यही फाउन्डेसनको आधारमा यो भ्याटकोमा सुधार भएको, कर प्रणालीमा सुधार भएको, त्यसैले राजस्वको यतिसम्म राजस्व उठ्ने परिस्थिति चाहिँ निर्माण भएको हो. त्यस कारण यो चाहिँ सुधारको प्रक्रिया पहिल्यैदेखि अगाडि बढेको हो, अहिले त्यसलाई निरन्तरता दिइएको छ. निजी क्षेत्रलाई अब करको केही छुटहरू छ, तर अब भन्सार छुटका कुराहरू पनि आएको छ. भन्सार छुटको कुरा गर्दा फेरि अब सबै चिजमा छुट दिने कुन कुनमा दिनुभएको छ त्यो त हेर्ने बाँकी छ। तर कृषिजन्य वस्तुमा हामीले भन्सार छुटभन्दा भन्सार चाहिँ अलिकति बढाउनु पर्ने पनि आवश्यकता थियो। यदि चाहिँ हामीले आन्तरिक उत्पादनलाई चाहिँ प्रोटेक्सन गरिदियो भने, संरक्षण गरिदियो भने, किनकि अब बाहिरबाट आउने तरकारी फलफुल खाद्य वस्तुको सस्तो खाद्य वस्तुको कारणले यहाँ चाहिँ अब उत्पादन गर्न छोडे, जमिन बाँझो रहन थाल्यो, त्यो त वास्तविकता हो नि। त्यस कारण त्यसलाई चाहिँ अब प्रोत्साहन गरिदियो भने त बाहिरी आयातसँग त्यसलाई चाहिँ संरक्षण गर्नु पऱ्यो, प्रतिस्पर्धी बनाउनु पऱ्यो। त्यो भनेको एउटा त्यसलाई चाहिँ के छ भने भन्सार दर केही बढाउने, जस्तो मैले त्यस बेलामा आलु प्याज होइन यो स्याउमा हामीले चाहिँ घात लगाउँदाखेरि के राहत भएको थियो। त्यस्तै गरेर अनि उत्पादनमा आधारित सहुलियत दिनु पऱ्यो, अनुदान दिनु पऱ्यो। अब त्यो चाहिँ छैन।
7: अब रोजगारीको वातावरण सृजना गर्ने, लगानी र नवपरिवर्तनलाई जोड दिने, होइन लाखौंलाई रोजगारी सृजना गर्ने भन्ने खालको जुन एउटा आकांक्षा छ, पुराना उद्योग कल कारखानाहरूलाई चाहिँ फेरि सञ्चालनमा ल्याउने गरी जुन किसिमले आएको छ नि त सरकारले, यो राम्रो काम हो नि त होइन डाक्टर साहब?
8: अब हेर्नुहोस् यो सरकारी यो बन्द भएका उद्योग व्यवसाय सरकारी चलाएर चल्दैन, उहाँहरूले चाहिँ निजी सरकारी साझेदारी भन्नुभएको छ। त्यो साझेदारी चाहिँ कस्तो हुने हो, सरकारले चलाएर चाहिँ चल्दैन, यो सरकारले आफैले चलाउनु खोज्नु हुन्छ सम्भव छैन। निजी क्षेत्र साझेदारी गर्नु भन्नुभएको छ, साझेदारी चाहिँ कुन अर्थको कस्तो खाले साझेदारी हो त्यो चाहिँ अब पछि उहाँले भन्नु होला। तर चाहिँ मेरो दृष्टिकोणमा धेरैले यी कुराहरू भनिराखेका छन्, अहिलेसम्म अनुभव पनि त्यही हो। अब हामीले यो जग्गा जमिन त्यहाँको चाहिँ सरकारकै स्वामित्वमा रहनुपर्छ, त्यो हामीले माननीय अर्थमन्त्री हुँदा हामीले त्यही किसिमको निर्णय गरेका छौँ, त्यो चाहिँ व्यक्ति होइन। तर यो उद्योग व्यवसाय यदि निजी क्षेत्र कसैले सञ्चालन गर्न चाहन्छ भने निश्चित शर्तको आधारमा लिजमा उनीहरूलाई चलाउनु दिनुपर्छ, र जुन दिन उनीहरूले चलाउनु सक्दैन, चलाउन अब सकिन भन्थ्यो, त्यो बेला फेरि राज्यकै अधीनमा त्यहाँको जमिन त्यो आउने, उनीहरूले लगानी गरे बाहेक पुरानै लगानी चाहिँ फेरि रहने
7: सरकार।
8: अब बजेटको आकार त केही उहाँले मर्जर गर्ने, केही चाहिँ संरचनाहरू हटाउने भन्नुभएको छ, त्यसले केही सानो चाहिँ त्यसले चाहिँ उ गर्ला, बचत गर्ला, धेरै ठुलो बचत गर्ने त होइन। अब हामीले पनि त्यो 20 त्यस बेलामा चाहिँ मर्जर गर्ने, हटाउने भनेर चाहिँ निर्णय गरेका छौँ। कार्यान्वयन गर्न सबै चाहिँ सम्भव भएन, किनभने त्यस बेलाको संयुक्त सरकार अनेक खाले चाहिँ दबाब, अहिले चाहिँ उहाँलाई के सुविधा छ भने अब एउटै दलको सरकार छ, ठुलो म्यान्डेट छ, अहिले त्यो किसिमको दबाब उहाँले झेल्नु पर्दैन। त्यस कारण चाहिँ उहाँहरूलाई धेरै यो चेन्ज ल्याउने सुविधा चाहिँ छ। त्यस हुनाले यो कार्यान्वयन गर्ने क्रममा जुन सुविधा उहाँहरूलाई छ त्यो चाहिँ उहाँहरूले चाहिँ प्रयोग गर्नुभयो भने अवश्य पनि पहिलाको भन्दा केही सुधार आउँछ, हरेक सेक्टरमा सुधार आउँछ। अब त्यो कति उहाँहरूले गर्नुहुन्छ, कुन मोडलमा जानुहुन्छ अझ धेरै स्पष्ट भएको छैन। जस्तो यो नेपाल एयरलाइन्स यो सरकारले चलाएर चल्दै चल्दैन, तर अहिले पनि उहाँहरूले चाहिँ भेगली अब पुनर्संरचना गर्ने भन्नुभएको छ। तर अब यो चाहिँ सरकारले नै यो बहुमत यो सेयर 50% बढी स्वामित्व सरकारले राख्यो भने यो अगाडि बढ्दैन। त्यस कारण चाहिँ एउटा साझेदार ल्याएर सरकारले चाहिँ के छ भनेदेखि सेयर लिनै पर्यो पनि अल्पमत 50% कम सेयर राखेर यो सञ्चालन भयो भने मात्र यसको विस्तार पनि हुन्छ, इफिसियन्ट पनि हुन्छ, जुन घाटा अहिले बेहोरिराखेको छ त्यो घाटा कम हुन्छ, त्यसमा पनि सरकार स्पष्ट हुन जरुरी म देख्छु। अब शिक्षा स्वास्थ्यको क्षेत्रमा खासै त्यत्रो चाहिँ उहाँहरूले चाहिँ नयाँ किसिमको केही आएको छैन।
7: शिक्षा र स्वास्थ्यमा नयाँ करको विषयलाई उठान गर्नुभएको छ,
8: अब कर
7: विद्यालय निजी अस्पताल होइन सुनसादीका गरगना तथा सेयर कारोबारमा पनि नयाँ कर र शुल्कको पनि व्यवस्था गरे नि त बजेटले।
8: अब यो यो यो त्यो करको चाहिँ कुरा गर्नुभयो, अब त्यसमा अझै अब त्यसको प्रभाव के हुन्छ भन्ने हेर्ने बाँकी छ। त्यसमा चाहिँ अहिले तल्लो वर्गकाले पनि सकि नसकि अब निजी स्कुलहरूमा पढाइराखेका हुन्छन्, अब त्यो त करको भार त त्यहीँ चाहिँ जाने हो, त्यो चाहिँ लगानीकर्तालाई जाने होइन। त्यसो हुनाले त्यसको प्रभाव पनि के पर्छ त्यो हेर्नुपर्छ। तर चाहिँ सार्वजनिक स्कुल विद्यालयहरूलाई चाहिँ सुधार गर्ने, सिपमूलक शिक्षा केन्द्रित गर्ने कुराहरू चाहिँ कुनै नयाँ कुराहरू चाहिँ खासै केही आएको छैन। अरू अब पूर्वाधारमा लगानी बढाउने भन्नुभएको छ, बढाउन सक्दाखेरि राम्रो हो, तर अब कहाँबाट स्रोत सबै जुट्छ त्यो प्रश्नवाचक छ।
7: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: ओ शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद मा एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन मा क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: तो पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो नेपाली रेडियो नेटवर्क,
3: खरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक,
5: डिश होम फाइबर नेट।
6: यतिकै हाम्रो बेसमा राजनैतिक विश्लेषक शङ्कर तिवारी हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।

0: यस्तो हुन्छ, जस्तो तपाईँको हामीले अहिले जुन किसिमले विदेशी प्रतिनिधिहरू आउँदाखेरि, कुटनीतिज्ञहरू आउँदाखेरि, हाम्रो नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहले भेटघाटका प्रति त्यति ज्यादा इच्छा नदेखाउनु भएको र उहाँले भारत भ्रमणका लागि पनि जुन किसिमको तयारी बैठकका लागि विदेश सचिवहरू आउने एउटा सन्देश लिएर आउने कुरा थियो, त्यो कुरालाई उहाँले नै नभेट्ने जानकारी भइसकेपछि उता इन्डियाको परराष्ट्र मन्त्रालयका सचिवको भ्रमण पनि रोकियो। त्यसले गर्दाखेरि नेपालका प्रधानमन्त्रीको भारतको भ्रमण अहिले केही कालको लागि रोकिएको छ। त्यसले चाहिँ बिचमा जति पनि हाम्रो देशमा जति यो बिचमा यो नेपालको चिया रोकिएको छ होइन, अरू अरू धेरै पुराना समस्याहरू छँदैछ नि त, एउटा नयाँ सरकार बनिसकेपछि सम्बन्धको चाहिँ यो नवीनीकरणको लागि जुन भेटघाट आदान प्रदान गरिनुपर्ने थियो प्रत्यक्ष, त्यो चाहिँ रोकिएको छ।
1: तर अब पार्टी सभापति रवि लामिछाने नै भारत भ्रमण जान लाग्नु भएको छ, यसको अन्तर्य के हुन सक्ला?
0: रवि लामिछानेजी आजभन्दा ठिक 3 वर्ष अगाडि एउटा बहुचर्चित पत्रकार सम्मेलन गरेर उहाँले मोदीको नाममा, भारतीय प्रधानमन्त्री मोदीको नाममा उहाँले हिन्दीमै सम्बोधन गर्नुभएको थियो, म आपके साथ बात करना चाहता हूँ, मैं आपके साथ ये सन्देश पहुँचाउन चाहता हूँ, मिडिल म्यानको साथ बात ना करो, हम आपके साथ प्रत्यक्ष बात गर्न चाहते हैं भनेर भन्नुभएको थियो होइन, त्यो सबैलाई याद नै छ। र त्यो नेतालाई अहिले प्रथम पार्टी भइसकेपछि उहाँलाई अहिले भारतले निम्तो गरिसकेपछि उहाँ जान हतारिनु स्वाभाविक हो। फेरि हामीले यसलाई अतिरञ्जना पनि नगरिकन हेर्दाखेरि के देखिन्छ भन्दाखेरि रवि लामिछानेजीलाई, किनकि नेपालमा फागुन 21 को निर्वाचनको परिणाम आए लगत्तै नेपालका दुई नेताहरूलाई भारतीय प्रधानमन्त्रीले फोन गर्नुभएको थियो, ती नेता मध्ये एउटा चाहिँ प्रधानमन्त्रीमा प्रस्तावित बालेन शाह र अर्को रासोपाका सभापति रवि लामिछाने हुनुहुन्थ्यो। त्यो सन्दर्भमा भारतको कूटनीतिको आफ्नो स्टाइल छ, त्यो स्टाइल के छ भन्दाखेरि उनीहरू एउटा चाहिँ बहालवाला प्रधानमन्त्रीलाई पनि इन्गेज गरिरहेका हुन्छन् र अर्को वेटिङ प्रधानमन्त्रीलाई पनि इन्गेज गरिरहेका हुन्छन्। त्यो हिसाबले हेर्दाखेरि उनीहरूले शक्तिशाली दलको पार्टी सभापति र वेटिङ प्राइम मिनिस्टरको रूपमा पनि उनीहरूले रवि लामिछानेलाई भारतले आफ्नो भारतले निम्त्याएको हुनसक्छ। त्यो युनियनका फेरि भारतीय अहिले फेरि इन्डियामा सरकार र पार्टी सत्तारूढ दल र पार्टीको जुन किसिमको तारतम्यता छ एउटै छ, मन र मत होइन, त्यो हिसाबले भारतीय जनता पार्टीको निम्तोमा रवि
1: अहिले नेपाल भारत सम्बन्ध
0: बोलाएर राष्ट्रपतिको नीतिको बारेमा त्यहाँका मानिसहरूले नजिकबाट बुझ्न चाहेको हुनसक्छ।
1: नेपाल भारतको सम्बन्ध अहिले चिसिएको चिडिएको शङ्कर तिवारीजी?
0: नेपाल भारतको सम्बन्ध चिसिने र चिडिने भन्दा पनि जुन किसिमको नेपालमा
1: कूटनीतिक क्षमता कूटनीतिक सामर्थ्य अहिलेको सरकारले प्रधानमन्त्रीले राख्न सकेनन् भनेर आलोचना पनि भइरहेछ क्या?
0: त्यो कुरामा म सहमत छु, किनकि हाम्रो जुन किसिमको एक किसिमको कूटनीति सञ्चालन थियो नेपालमा प्रधानमन्त्री बनिसकेपछि इन्डिया भ्रमण गर्ने हतारपूर्वक र चिनको पनि भ्रमण गर्ने र उनीहरूले पनि हामीलाई चाहिँ स्वागत गर्न आतुरता देखाउने तत्परता देखाउने र त्यो कुरा चाहिँ हामीले पनि इन्डोर्स गरेर जाने जुन किसिमको नीति थियो त्यसलाई चाहिँ प्रधानमन्त्री बालेन शाहले रोकिदिनु भएको छ केही टाइमको लागि। र मलाई के लाग्छ भन्दाखेरि जस्तो माओले कहिले पनि राष्ट्राध्यक्षका रूपमा बाहिर भ्रमण गर्नन्, उनका कूटनीतिक रूपमा त्यति बेला प्रधानमन्त्री चाउमिनलाई नै सबै विदेश भ्रमणहरू गर्थे र अहिले पनि प्रधानमन्त्री बालेन शाह भ्रमणहरू गर्न जरुरी छैन, बाहिर नगए पनि हुन्छ, तर उहाँको प्रमुख कूटनीतिक को हो त, उहाँको परराष्ट्र मन्त्री हो कि, उहाँले परराष्ट्र सल्लाहकार राख्नु भएको छैन होइन, र अहिलेको परराष्ट्र मन्त्रीसँग उहाँको सम्बन्ध के हो त, जस्तो परराष्ट्र मन्त्रीले भारतीय विदेश मन्त्रीलाई मरिससमा गएर भेट्नु भएको थियो त्यहाँ एउटा साइडलाइन मिटिङमा एउटा अन्तर्राष्ट्रिय सम्मेलनका तहतमा होइन, र त्यो सन्देश आएर त्यो उहाँको परराष्ट्र मन्त्री थ्रु प्रधानमन्त्रीमा पुग्यो कि पुगेन त, त्यो चाहिँ संशयको विषय छ। अहिलेको परराष्ट्र मन्त्री अहिलेको प्रधानमन्त्रीको विश्वास पात्र हो कि होइन त, होइन, किनकि उहाँले जस्तो हामीले जहिले पनि नेपालको म नयाँ छु, म कस्तो हुँ, मेरो नीति के हो, मेरो सरकारको नीति के हो भनेर प्रधानमन्त्रीले आफ्नो जो कूटनीतिज्ञ हो या त उहाँको परराष्ट्र सल्लाहकारलाई नभए उहाँको परराष्ट्र मन्त्रीलाई चाहिँ उहाँले भारतमा चिनमा र युसम्म चाहिँ पठाएर मेरो नीति यो हो भनेर आश्वस्त विश्वस्त पार्नुपर्ने थियो। त्यो कुरामा चाहिँ बालेनले प्रधानमन्त्री बालेनले अपरिपक्वता देखाए।

0: अब सरकार सही ट्र्याकमा सही ढङ्गले अगाडि बढिरहेको छ, त्यसमा सुशासन आउने, जनताहरूले विश्वास गर्ने जुन किसिमका एम्बिसनहरू बोकेर आएको छ बजेट मार्फत पनि, होइन ठुलो आकार भोल्युमको बजेट पनि आएको छ, यी यावत कुराले चाहिँ अब देशले सुशासन पाउँछ तिवारीजी, विश्वास गर्न सकिन्छ, त्यसलाई केही छेडहरू छ?
1: सरकार गठन भएको झन्डै 2 महिनामा बजेट पनि आएको छ र सरकारको जुन सबैलाई यो हनिनको अवधि दिने एउटा राजनीतिक संस्कार पनि देखाउन खोजिएको छ र यही बिचमा बजेट पनि आइसकेपछि सरकारको जुन आर्थिक चेहरा हो त्यो पनि देखिएको छ। यसले चाहिँ त्यो सरकार देखाउन खोजेको जुन जलवा हो, जुन नीति हो, आर्थिक नीति, त्यसबाट चाहिँ अब यो सरकारको हिजो मात्रै अब जुन किसिमको आकर्षण अर्थमन्त्रीका प्रति थियो, यो सरकारका प्रति थियो, अब चाहिँ ओह्रालो लाग्छ भन्ने कुराहरूमा आएका छन् र यो सरकारले जुन किसिमको इन्फ्लेटेड बजेट ल्याएको छ, यसले महत्त्वाकाङ्क्षी एउटा बजेट छ, यसलाई प्रतिकारण गर्न सक्छ सक्दैन, जसरी त्यति बेला माओवादीको सरकार पहिलोपटक बनेको बेलामा बाबुराम भट्टराईले जुन बजेट पेस गर्नुभएको थियो त्यसले चाहिँ लक्ष्य अनुरूप चाहिँ त्यसले राजस्व चाहिँ सोचेभन्दा ज्यादा उठाएको पनि थियो त्यति बेला, अहिले पनि राजस्व उठ्दैन भनेर नभनौँ तर जुन किसिमको एउटा सरकारले एउटा पोजिटिभ विल सहितको एउटा बजेट ल्याएको छ त्यसले चाहिँ एउटा सकारात्मक आश जनतामा सिर्जना गरेर त्यो किसिमको ऊ गरोस् भन्ने छ। तर यसमा चाहिँ यसले चाहिँ त्यो जुन किसिमको ब्याङ्किङ सेक्टरमा र इन्सुरेन्स सेक्टरमा पोलिसी गर्छन् गरे कि भन्ने आशंकाहरू पनि छन् होइन, र त्यो सबै किसिमले हेर्दाखेरि यसले लक्ष्य अनुरूप चाहिँ सफलता हात पारेन भने के हुन्छ, झन् ठुलो नागरिक निराशा हुन सक्छ, त्यही भएर अब चाहिँ यो ओपिनियन चाहिँ अब चाहिँ डिभाइड भएर जान्छ।
0: भनेपछि सरकारप्रतिको विश्वासलाई चाहिँ कायम राख्नुपर्छ अहिले अब मुलुक बन्दका निम्ति बनाउनका निम्ति भन्ने लाइनमै हुनुहुन्छ तपाईँ पनि होइन,
1: किनकि यो सरकारलाई अहिले यो बिचमै यसरी आफ्नै नीतिगत असफलताको कारणले जुन असफलता, किनकि हामीलाई त जुन जे कारणले मूल कारण जुन मूल कारणले गर्दा 2079 पार्लियामेन्ट, किनकि हामीले हिजो मात्रै 19 गणतन्त्र दिवस मनायौँ, 19 गणतन्त्र दिवस र भाद्र 23 र 24 पहिलो गणतन्त्र दिवस थियो र यो भाद्र 23 र 24 घटना घटिसकेपछि भनेको त्यो 62-63 जनआन्दोलनलाई समेत धक्का दिएर अगाडि बढ्ने किसिमको जुन मुभमेन्ट भयो भारत तेस्रो जुन उथुलपुथुल भयो, त्यसपछि जुन निर्वाचन भयो एक किसिमको मध्यावधि शैलीको जुन किसिमको निर्वाचन भयो, त्यो निर्वाचनपछि आएका प्रधानमन्त्रीले उहाँको नीति के हो, के गर्न खोजिरहेको भन्ने बारेमा उहाँले खुला मञ्चबाट बोल्नु पर्थ्यो, जनतालाई सम्बोधन गर्नु पर्थ्यो, संसदबाट सम्बोधन गर्नु पर्थ्यो, उहाँले चाहिँ संसद बारम्बार बङ्ग गर्नुभएको छ, धन्न उहाँले हिजो धीरतापूर्वक झन्डै 2 घन्टा बजेट बाहेक सुन्नुभयो होइन, त्यो बाहेक जनतासँग जसरी प्रत्यक्ष संवाद गर्नुपर्ने हो एउटा चाहिँ त्यो रेस्पोन्सिबिलिटी हो, उहाँ चाहिँ इरेस्पोन्सिबल गभर्मेन्टतिर गएको हो कि भन्ने आशंका छ र उहाँको यो सानसानो तुक्कामा बोलेर ड्रामा गरेर स्टन्टबाजी गरेर यो डोपामिन इफेक्ट गरेर सरकार चलाउँछु भनेर उहाँले देख्नु भएको छ, उहाँले सोचिराख्नु भएको छ भने उहाँ चाहिँ भ्रममा हुनुहुन्छ, त्यसले चाहिँ हाम्रा संस्थाहरूलाई हाम्रो पद्धतिलाई बलियो बनाउँदैन।
0: शङ्कर तिवारी ज्याको महत्त्वपूर्ण सबै संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक शङ्कर तिवारी। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: 깃발 알려준대요는 차 레디오 앤 RN 99.1 400가 라디 숫자나
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना

0: Radio and Aryan 99.1 megahertz.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: web surfer अब घर घर में fast internet।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्ध

Radio N Aryan 99.1 समय को ख्याल राखौं 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सरकारले ल्याएको नयाँ बजेट यथार्थपरक र व्यावहारिक नभई देखावटी मात्र भएको आरोप लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै उहाँले बजेटले राखेका लक्ष्यहरू पूरा हुन नसक्ने दावी गर्नुभएको हो। महतले ठूलो आकारको बजेटका कारण बजारमा मूल्य वृद्धि तीव्र रूपमा बढ्ने र यसले सर्वसाधारणको क्रय शक्तिमा गम्भीर असर पुर्याउने बताउनुभयो। सरकारी कर्मचारीको तलब वृद्धि गरिए तापनि बढ्दो महँगीको भारका कारण निम्न वर्गीय नागरिकको जीवन स्तर झनै कष्टकर बन्ने उहाँको भनाइ छ। बजेटका केही सकारात्मक पक्षबारे चर्चा गर्दै पूर्व अर्थमन्त्री महतले निजी क्षेत्रको सुधार प्रक्रियामा जोड़ दिइनु राम्रो शुरूआत भएको उल्लेख गर्नुभयो। बन्द भएका सरकारी उद्योगहरू सरकार आफैले चलाउन सक्दैन, यसका लागि निजी क्षेत्रसँगको साझेदारी अनिवार्य छ, उहाँले भन्नुभयो। बजेटमा कयौं कमजोरी रहे तापनि सरकार पूर्ण गम्भीरताका साथ कार्यान्वयनमा लागेमा अर्थतन्त्रमा केही सुधार हुन सक्ने आशा बाँकी रहेको उहाँले बताउनुभयो। सरकारले विक्रमसम्म 2085 नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ। संघीय आर्थिक वर्ष 83-84 राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले पर्यटन विकासका लागि विक्रमसम्म 2085 नेपाल भ्रमण वर्ष र सन् 2027 आरोग्य पर्यटन गन्तव्यका रूपमा मनाउन सघन तयारी अगाडि बढ़ाउने घोषणा गर्नुभएको हो। सरकारले संस्कृति तथा पर्यटन क्षेत्रका लागि 7 अर्ब 34 करोड़ रूपियाँ र नागरिक उड्डयन क्षेत्रका लागि 2 अर्ब 93 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन आगामी पुषभित्र नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गरी नियामक र संचालक निकाय छुट्टा छुट्टै बनाउने, नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा संचालन गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्ने बजेटमा व्यवस्था गरिएको छ। विराटनगरका उद्योगी व्यवसायीले अर्थमन्त्री सोडिम वाग्लेले आगामी वर्षका लागि प्रस्तुत गर्नुभएको बजेट निजी क्षेत्रका लागि सोडिम सुगन्ध भएको प्रतिक्रिया दिएका छन्। उद्योगी व्यवसायीले सरकारले निजी क्षेत्रका अधिकांश माग सम्बोधन गर्दै बजेट प्रस्तुत भएको दावी गरेका हुन्। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सरकारले व्यापारिक वस्तु र औद्योगिक कच्चाको भन्सार दर एक तह कायम गर्नु सकारात्मक रहेको बताउनुभयो। उहाँले 273 वटा औद्योगिक कच्चामा भन्सार महसुल घटाउनुले सकारात्मक असर ल्याउन सक्ने बताउनुभयो। यसैगरी मोरङ

उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारोडाले सरकारले 360 वस्तुको अन्त शुल्क हटाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले बजेटमा अहिलेसम्मकै स्वर्णिम साहस भएको बताउनुभयो। यसै गरी फन्सारका स्ल्याबहरू 11 तहबाट 7 तहमा झार्ने निर्णय पनि सकारात्मक रहेको उहाँको भनाइ छ। ऊर्जा खपत विस्तार परिलक्षित गर्दै सरकारले नीतिगत सहजीकरण, नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना र पूर्वाधार विस्तारको योजनालाई पनि आर्थिक वर्ष 83-84 बजेटमा समावेश गरेको छ। बजेट वक्तव्यमा एक वर्षमा 1040 मेगावट विद्युत थप उत्पादन गर्ने, आयोजना विकासका व्यवधान खटाउने तथा निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने गरी ऊर्जा क्षेत्रमा रूपान्तरणको शुरूआत गर्न खोजिएको छ। करिब एक दशकदेखि बहसमा रहँदै आएको नेपाल विद्युत प्राधिकरणको पुनर्संरचनालाई व्यवहारमै उतार्ने गरी उत्पादन, प्रसारण र वितरण व्यापार गरी 3 कम्पनीमा पुनर्संरचना गरिने उल्लेख गरिएको छ। निजी ऊर्जा प्रवर्धकले झेल्दै आएका नियामकीय तथा प्रक्रियागत जटिलतालाई हटाउँदै उनीहरूलाई उत्पादनका अतिरिक्त विद्युत व्यापारमा समेत सहभागी गराउने घोषणा गरिएको छ। प्रसारण लाइन निर्माणदेखि व्हीलिङ चार्जको कानूनी व्यवस्था गरी निजी क्षेत्रलाई सहभागी गराउन कानूनी व्यवस्था गर्ने वाचा समेत वक्तव्यमा गरिएको छ। बजेट वक्तव्यमा घरायसीदेखि औद्योगिक खपत विस्तार गराउन वासिङ मेसिन, भ्याकुम क्लिनर जस्ता उपकरण खरिदमा पनि कर्जा उपलब्ध गराउने भनिएको छ। स्वच्छ जल विद्युतलाई कृत्रिम बौद्धिकता र डिजिटल उद्योगमा खपत विस्तार गराउने भनिएको छ। उद्योगले तिर्दै आएको विद्युतको डिमाण्ड चार्ज तथा महसुलमा छुट दिने वाचा पनि बजेट वक्तव्यमा गरिएको छ। सरकारले कृषि क्षेत्रमा विनियोजन गर्दै आएको बजेटमा कटौती गरेको छ। आगामी आर्थिक वर्ष 83-84 बजेट मार्फत कृषि तथा पशुपन्जी क्षेत्रमा रकम घटाएर 46.92 अर्ब रुपियाँ विनियोजन गरेको हो। आर्थिक वर्ष 2082-83 57.47 करोड़ 94 लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि 11 अर्ब रुपियाँ बजेट कम विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न 32.46 अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरणको व्यवस्था गरिने भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब रुपियाँ विनियोजन गरिएको छ। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमालय संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने बताउनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागको संयुक्त आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ले सगरमाथा केवल विजय गर्ने शिखर नभई मानव सभ्यताको आध्यात्मिक अनुभूति र साहसको प्रतीक भएको बताउनुभयो। उहाँले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको उल्लेख गर्दै त्यसको असर पृथ्वीका तटीय क्षेत्रदेखि मानव जीवनसम्म परिरहेको बारे पनि चिन्ता व्यक्त गर्नुभयो। कार्यक्रममा सगरमाथा आरोहण, खोज तथा उद्धार, अध्ययन अनुसन्धान र पर्वतीय पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई विभिन्न पुरस्कार प्रदान गरिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको ज्ञान, सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयनमा ल्याइने घोषणा गरेको छ। बैठकमा आगामी आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने र श्रमिकको हकहित संरक्षण गर्ने गरी कार्यक्रम घोषणा गरिएको छ। विप्रेषण लगानी मिलान कोष र रिटर्नी माइग्रेन्ट कार्यक्रम वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न सरकारले विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्ने भएको हो। धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कसनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती शुरू गरिएको छ। पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य पदार्थ मखनाको खेती युवा कृषकले नेपालमै पहिलोपटक ठूलो क्षेत्रफलमा थालेपछि यति बेला यो खेती स्थानीयको चासोको विषय बनेको छ। कसनाकवल गाउँपालिका 4 केचनाका 39 वर्षीय कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर 20 बिघा क्षेत्रफलमा मखना खेती शुरू गरेका छन्। धान र मकै खेती हुने खेतमा पानी जमाएर गरिएको यो खेती अहिले झापामै नयाँ र फरक कृषि अभ्यासका रूपमा हेरिएको छ। राजवंशीले 10 वर्षका लागि प्रति
बिघा 30 मन धान बराबरको रकम अग्रिम भुक्तानी गरेर भाडामा लिएको जमिनमा मखना खेती सुरुवात गरेको बताएका छन्। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर 151.71 रुपियाँ र बिक्री दर 152.31 रुपियाँ कायम भएको छ। यस्तै युरोपियन युरो एकको खरिद दर 176.64 रुपियाँ र बिक्री दर 177.34 रुपियाँ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर 203.59 रुपियाँ र बिक्री दर 204.39 रुपियाँ तथा स्विस फ्रान्क एकको खरिद दर 193.83 रुपियाँ र बिक्री दर 194.60 रुपियाँ निर्धारण गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एन आर एन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
0: रेडियो NRN 99.1 MHz
9: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो दोहोरी

0: खाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
3: हो र? होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
4: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: दमोली बजार घुम्दा घुम्दै ठकाएर भोक पनि लाइसक्यो, के खाज हानि होला खै?
9: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
10: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
9: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
11: दमोली FM 94.2 समुदायको आवाज।
12: We are Subisu Internet. Subisu, gig fiber, exceeding expectation.
13: स्मार्ट मान्छे स्मार्ट तरिका, प्रभु बैंकको मोबाइल ब्याङ्किङ।
14: प्रभु ब्याङ्क, the reason for your success.
13: छिटो, सजिलो र विश्वासिलो, यस्तो हातमै पैसा दिए जस्तो। प्रभु मनी ट्रान्सफर,
15: प्रभु मनी ट्रान्सफर, प्रभुकै इच्छा।
16: रोयल सुज नामै कफी छ,

0: भनिन्छ वनको कस्तुरी जसले आफ्नै नाभिमा रहेको बिनाको सुगन्ध जान्दैन, तर मानिस त्यस्तो कस्तुरी हो जसले आफ्नो सुगन्ध जान्ने क्षमता राख्दछ। तर पनि हाम्रो समाजमा त्यस्ता धेरै व्यक्तिहरू छन् जसले आफ्नो क्षमता जान्दैन। देशैभरि लुकेर रहेका त्यस्ता क्षमता र प्रतिभाले खोज्ने कार्यक्रम यो हो करोडौँ कस्तुरी। कला, साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका दिग्गज व्यक्तिहरू यस कार्यक्रमको निर्णायक मण्डलमा हुनुहुन्छ र अबको पालोमा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ अनागरिक समूह।
1: के हो यो अनागरिक समूह भनेको?
2: खै कति धेरैजना हुन्, कपडा पनि एउटै छ, खतरा हुन्छ क्या?
1: गीत पनि गाउँछ होला,
2: कोही त नाच्ने जस्ता पनि छन्।
0: धन्यवाद।
3: स्वागत छ तपाईँहरूलाई।
4: धन्यवाद।
3: समूहको नाम अनागरिक राख्नुभएको रहेछ, कुन अर्थमा?
5: जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन् त्यसको अर्थमा अनागरिक समूह।
6: ओहो, नाम चाहिँ बडो प्रतीकात्मक र रचनात्मक लाग्यो मलाई।
7: कसरी बन्नुभयो अनागरिक समूह?
5: हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट। हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पुरा भएको छैन र पनि देशको बिचट्टै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको सर यो समूह।
8: हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ, अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: सूचना सूचना सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
3: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
0: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9111751760।

0: 94.2 समुदाय को आवाज
1: शुभ प्रभात
2: बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
10: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
9: ए हो म त त्यतैतिर लागे कान्छा
10: हुन्छ हुन्छ दाई
11: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
12: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042
13: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
14: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सान हो नि त
15: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
14: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
16: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
17: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी
16: हो र कति खोजे पदमचोकमा पो रहेछ त
17: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
16: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
17: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9806673344
18: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
18: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
9: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
19: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805141437।
9: व्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
1: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँबासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9846040304।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के हाच हानी होला खै?
1: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: ए बाबु अँध्यारो।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार काडा।
5: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9865414.
6: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
12: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्। हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
13: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
14: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
13: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
14: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
13: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 9841-12-0740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।
2: मेसना डिजिटल प्रस्तुत गर्दछ।

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो, के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560917 र 98560608667।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मा अलगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
12: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
12: प्रोपाइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी?
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: अरुलाई धनको पात मायालाई।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603085।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164666683,
1: 98563234।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
8: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
8: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
8: उचित छात्रवृत्तिको व्यवस्था।
7: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
8: स्वस्थ चमेना गृहको व्यवस्था।
7: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
8: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460628603। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।

पूर्व अर्थमन्त्री महतको आशंका, सूचना प्रविधिमा जोड़ सकारात्मक पाटो रहेको अर्थविद नेपालको भनाई। केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठनको कार्य अघि बढाउने ओलीको प्रस्तोक्ति। अछाममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीन घाइते। उपत्यकामा 1773 चालक कार्यवाहीमा ट्राफिक नियम उल्लंघन बढ्दो। आणविक कार्यक्रम र होर्मुजका विषयमा अमेरिका र इरानबीच अझै मतभेद कायमै। युद्धको असर सहन बाध्य इरानीहरू, भविष्यप्रति निराश। भारतको बिहार र उत्तर प्रदेशमा वर्षा र चट्याङबाट 48 जनाको मृत्यु। र महिला टी20 क्रिकेटको सेमी फाइनलमा नेपालले आज मलेसियासँग भिड्दै, नेपाली टोली विजयी भई फाइनलमा पुग्ने। राजस्थानलाई हराउँदै गुजरात आइपीएलको फाइनलमा प्रवेश।

0: शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रधानमन्त्री शाहको भनाई सम्बन्धी खबरबाट प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ प्रधानमन्त्री शाहले बालविवाह बोक्सी प्रथा छाउपडी ईसो तथा तिलक लगायतका कुप्रथा तथा लैंगिक घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ त्यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य राजनैतिक दल नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्न आवश्यक रहेको बताउनु भएको छ महिला अधिकार दिवसकै अवसरमा शनिबार शुभकामना वक्तव्य जारी गरेर उहाँले राज्य राजनीतिक दल नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गरेर महिला अधिकारको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनु भएको हो निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित भएको छ सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको हो स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख छ जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बकेउता तिर्न बाँकी छ निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बाबतको भुक्तानी नगरेको दावी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए

तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरेका छन्। सरकारले ल्याएको 21 अर्ब 24 अर्ब 34 करोड़को बजेटले मिश्रित प्रतिक्रिया पाएको छ। पूर्व गवर्नर तथा अर्थविद डाक्टर चिरञ्जीवी नेपालले बजेटको आकार ठूलो हुनुभन्दा पनि त्यसको पूर्ण कार्यान्वयन हुनु र समयक्रमसँगै आकार घटाउनुपर्ने अवस्था नआउनु मुख्य चुनौती रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै डाक्टर नेपालले चालू आर्थिक वर्षको बजेट अघिल्लो वर्षको तुलनामा 25% बढ़ी र केही महत्वाकांक्षी देखिए पनि यसका सकारात्मक पाटाहरू धेरै रहेको उल्लेख गर्नुभयो। युवा पुस्ताको नेतृत्वले ल्याएको यस बजेटले सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकता दिएको भन्दै उहाँले देश अब औपचारिक रूपमै सूचना प्रविधिको युगमा प्रवेश गरेको महसुस गराएको र यसले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो। निजी क्षेत्रको मनोबल कमजोर भइरहेका बेला करका दरहरूमा गरिएको परिमार्जन र मध्यम तहका नागरिकलाई समेट्ने गरी ल्याएका कार्यक्रमले बजेटलाई थप प्रभावकारी बनाएको उहाँको विश्लेषण छ। वर्तमान आर्थिक परिस्थितिलाई गम्भीरतापूर्वक ध्यानमा राखेर हरेक क्षेत्रलाई समेट्दै सूचना प्रविधिको रूपान्तरणमा जोड़ दिनु बजेटको सबल पक्ष रहेको उहाँले बताउनुभयो। यद्यपि बजेटका लक्ष्यहरू हासिल गर्न सरकारले नियमन सुपरिवेक्षण र कार्यान्वयनको पाटोमा निकै सोच विचार गरेर अघि बढ़नुपर्ने र त्यसो हुन सकेमा अर्थतन्त्रमा सकारात्मक सुधार आउन सक्ने डाक्टर नेपालको भनाइ छ। त्यस्तै पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सरकारले ल्याएको नयाँ बजेट यथार्थपरक र व्यवहारिक नभई देखावटी मात्र भएको आरोप लगाउनु भएको छ। उहाँले बजेटले राखेका लक्ष्यहरू पूरा हुन नसक्ने दावी गर्नुभयो। महतले ठूलो आकारको बजेटका कारण बजारमा मूल्य वृद्धि तीव्र रूपमा बढ़ने र यसले सर्वसाधारणको क्रय शक्तिमा गम्भीर असर पुर्याउने बताउनुभयो। सरकारी कर्मचारीको तलब वृद्धि गरिए पनि बढ्दो महँगीको भारका कारण निम्न वर्गीय नागरिकको जीवनस्तर झनै कष्टकर बन्ने उहाँको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: अप्लायंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स। वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, डिशवाशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ। मौका नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताउनु भएको छ। अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीले पार्टीको एउटा हिस्सा निराश पलायन हुन लागेकाले सुधार ल्याउनु र पार्टी पंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको बताउनु भएको हो। ओलीले वर्तमान अवस्थामा एकता र अझ उन्नत स्तरको एकता प्रदर्शन गर्नु आवश्यक रहेको बताउनुभयो। जतिसुकै गम्भीर समस्या भए तापनि त्यसको समाधान सम्भव रहेको दावी गर्दै उहाँले पार्टीका काममा सक्रियताका साथ जुट्न कार्यकर्तालाई अनुरोध समेत गर्नुभयो। निर्वाचनमा के कस्तो कमी कमजोरी रहे, कसको के कस्तो भूमिका रह्यो भन्ने सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदन मार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने उहाँको भनाई थियो। असममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। तारचुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप र 01027C2277 नम्बरको जीप शुक्रबार मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका 4 भएको दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका 2 जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका 41 वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढ़ी नगरपालिका 5 45 वर्षीय रामप्रकाश थारूको उपचारका क्रममा मृत्यु भएको छ। उनीहरू 2 जनाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्य चालक सहितको अवस्था पनि गम्भीर छ। चालक बाँकेको नेपालगंज उपमहानगरपालिका 5 निवासी 28 वर्षीय राज राहेन्द्र भीमराज चटान गुप्ता र सिराहाको कल्याणपुर नगरपालिका 10 27 वर्षीय सन्त कुमार शाहको अवस्था पनि गम्भीर रहेको छ। उनीहरूको पनि सुर्खेतमै उपचार भइरहेको छ। घाइते भएका स्याङ्जाको फेदीखोला नगरपालिका 4 अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। जीप सड़कबाट करिब 200 मिटर तल खसेको छ। दुर्घटनाको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ। बितेका 24 घण्टामा 1773 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 6,44,502 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 100, नियम विपरीत राइड सेयरिङ गरेका 118, संकेत बत्ती उल्लंघनकर्ता 136 र तीव्र गतिमा सवारी साधन हुक्याएका 237 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 82, निषेधित क्षेत्रमा हर्न बजाउने 89, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 120, एकतर्फी सड़कमा सवारी चलाउने 91 र अन्य सवारी नियम पालना नगरेका 800 जनालाई कार्यवाही गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम विस्तार सम्बन्धी प्रस्तावमा चाँडै निर्णय गर्ने बताएका छन्। तर आणविक कार्यक्रम र हुर्मुज जल डम्मरू मध्येको विषयमा अमेरिका र इरानबीच अझै मतभेद कायम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। रोइटर्सका अनुसार ट्रम्पले व्हाइट हाउसको सिचुएसन रूममा बसेर प्रस्तावित सम्झौता बारे अन्तिम निर्णय गर्ने बताएका छन्। उक्त प्रस्ताव अनुसार अप्रेलको शुरूआतमा भएको युद्ध विरामलाई थप 60 दिनका लागि लम्ब्याइनेछ। व्हाइट हाउसका एक अधिकारीले बैठक करिब 2 घण्टा चलेको जानकारी दिएका छन्। तर ट्रम्पले अन्तिम निर्णय गरिसकेका छन् वा छैनन् भन्ने बारे खुलाइएको छैन। त्यस्तै भारतका 15 भन्दा बढ़ी राज्यमा अत्याधिक गर्मीका बीच वर्षाको चेतावनी जारी गरिएको छ। विभिन्न स्थानमा आएको आधी वर्षा र चट्याङका कारण जनजीवन प्रभावित भएको छ। बिहारमा पछिल्लो 24 घण्टामा आधी वर्षा र चट्याङका घटनामा परि 17 जनाको मृत्यु भएको छ। राजधानी पटनामा भारी वर्षाका कारण 4 उडान अन्य विमानस्थलतर्फ मोडिएका छन् भने 18 उडान ढिलो भएका छन्। यसबाट 500 भन्दा बढ़ी यात्रु प्रभावित भएका छन्। मौसम विभागले शनिबार पनि राज्यका 25 जिल्लामा वर्षाको सम्भावना रहेको जनाएको छ। उत्तर प्रदेशमा पछिल्लो 24 घण्टामा आधी बेहरीका कारण 31 जनाको ज्यान गएको छ। सहार नुपुरमा भारी वर्षापछि पहाड़ी क्षेत्रबाट आएको तीव्र भेलले इनोभा र ट्र्याक्टर सहित 10 वटा सवारी साधन बगाएको छ। राज्यका सबै 75 जिल्लामा शनिबार पनि वर्षाको चेतावनी जारी गरिएको छ। अब खेल खबर। एसियन गेम्स महिला टी20 क्रिकेट छनौट अन्तर्गत खेलमा नेपालले आज मलेसियासँग भिड्दैछ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने 12 बजेबाट शुरू भएको छ। समूह चरणको पहिलो खेलमा नेपालले चिलाई 19 रन र इण्डोनेसियालाई 4 विकेटले पराजित गरेको थियो। नेपाल समूह बीको विजेता हुँदै सेमी फाइनलमा पुगेको छ। नेपाली टोली आजको खेलमा विजयी भई फाइनलमा पुग्नेछ। त्यस्तै राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग आईपीएलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा राजस्थानलाई 7 विकेटले हराउँदै गुजरातले रोयल च्यालेन्जर्स बेंगलुरूसँग पुनः भेट पक्का गरेको हो। फाइनल खेल आइतबार हुनेछ। गुजरात फाइनलमा पुगेसँगै राजस्थानसँग यो संस्करणको आईपीएलमा चौथो पटक आमने सामने हुने भएको हो। पहिलो क्वालिफायरमा बेंगलुरूसँग 92 रनले पराजित भएपछि गुजरातले दोस्रो क्वालिफायर खेलेको थियो। राजस्थानले भने एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। निजी अस्पतालमा आजदेखि आकस्मिक बाइक बीमाको सबै सेवा स्थगित। सरकारले ल्याएको बजेटमा मिश्रित प्रतिक्रिया। कार्यान्वयनमा संशय देखिन सक्ने पूर्व अर्थमन्त्री महतको आशंका। सूचना प्रविधिमा जोड सकारात्मक पाटो रहेको अर्थविद नेपालको भनाई। केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठनको कार्य अघि बढाउने ओलीको प्रस्तुति। अछाममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 घाइते। उपत्यकामा 1773 चालक कारवाहीमा ट्राफिक नियम उल्लंघन बढ्दो। आणविक कार्यक्रम र होर्मुजका विषयमा अमेरिका र इरान बीच अझै मतभेद कायमै, युद्धको असर सहन बाध्य इरानीहरू भविष्यप्रति निराश, भारतको बिहार र उत्तर प्रदेशमा वर्षा र चट्याङबाट 48 जनाको मृत्यु र महिला टी20 क्रिकेटको सेमी फाइनलमा नेपालले आज मलेसियासँग भिड्दै नेपाली टोली विजय भए फाइनलमा पुग्ने, राजस्थानलाई हराउँदै गुजरात आइपीएलको फाइनलमा प्रवेश। हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Garima Vikas Bank Limited. Access to all.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: हरि शरण, म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो म्युजिक मस्ती।

नास, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना सूचना सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयर

0: चटपट दही पुरी आइसक्रीम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865317350।
3: सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
2: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280, 9815104549।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 9865367115 र 9841120740।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई? खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र? त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0558 00 700,
4: 98 460 40 344।

0: FM 94.2 समुदाय को आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
6: फुलको आँखामा फुलै संसार,
7: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
8: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर, आउटडोर, सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
7: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9865414437।
8: ब्यास 3 प्रशासन चोक, दमौली।
9: दमौली FM 94.2 समुदायको आवाज। दमौली FM 94.2 समुदायको आवाज।
0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
3: खाजा पनि के खानु र दाई, खाऊ त्यही मोमो चाउमिन, नखाऊ त्यही मोमो चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मोमो चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
3: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा।

0: पराठा सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 63
4: 98560 43 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98560 63 363, 98560 60 917 र 98560 60 867।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
7: दमौली FM 94.2 समुदायको आवाज,
6: 98 28 28 00 80, 98 15 10 45 39।
7: दमौली FM 94.2 समुदायको आवाज। दमौली FM 94.2 समुदायको आवाज।
8: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
9: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
8: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
9: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली, हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
10: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
8: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
2: ल त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
11: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
12: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
11: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
13: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
11: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91 97 074 042 34

0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्याज दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबुल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि? यो
8: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39 1।

नेपाली गीत संगीतको बजारमा सुपा देउराली म्युजिक प्रालीको गौरवमय प्रस्तुति लक्ष्मी भाटको लोकदोहोरी एल्बम बाँच्दिन म धेरै स्वर मुकेश भट्ट वासुदेव र तुलसा घरती लय लक्ष्मी भाट शब्द लक्ष्मी भाट एरेन्जर यमन खनाल पिआरबिटी 6054-1375 मेल पिआरबिटी 6054-1384 फिमेल उत्पादक सुपा देउराली म्युजिक प्राली प्रबन्ध निर्देशक यमन खनाल 9849-40400

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
5: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 0742,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066633344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811551760।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र

0: EFM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के खाछ हानी होला खै
2: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानी पुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826 60 09 91 97 074 042 34

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98412-0740।
3: दमौली FM 94.2, समुदायको आवाज।

0: DFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9850-63-363, 9850-60-917 र 9850-60-867।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-54-05-9, मोबाइल नम्बर 9803-80-384, 9846-37-39-31।

0: FM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाऊ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058000700,
6: 98460 40 344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: कामना सेवा विकास बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोरस्टेप बैंकिंग सुविधा।
1: भनिन्छ नि, नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

Radio N Aryan 99.1 समय को ख्याल राखौं। 3 बज्यो।

तीन बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। सरकार गलत बाटोमा हिँडे सचेत गराउन सभामुख अरियालको आह्वान। कानून निर्माणमा सुझाव दिन नागरिक समाजसँग अपील। एमालेको संसदीय दलको बैठक सिंहदरबारमा जारी। नयाँ बजेट र संसदको रणनीतिबारे छलफल केन्द्रित। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स भ्रमणका लागि आज काठमाडौँ आइपुग्दै परराष्ट्र मन्त्री र संसार मन्त्रीका साथै राष्ट्रपा सभापति लामी छानेसँग भेटवार्ता हुने। प्रधानमन्त्री शाहसँग भने भेट नहुने। कञ्चनपुरको दोदा नदी र बाहुन खोलाको बाढ़ीमा फँसेका 20 जनाको सकुशल उद्धार। बाढ़ी पहिरोले मुख्य राजमार्गहरूको आवागमन प्रभावित। यस सिजनमा सगरमाथा र मकालुमा 7 आरोही तथा गाइडको मृत्यु। म्यानमारका राष्ट्रपति भारत भ्रमणमा उच्च स्तरीय भेटवार्ता हुने। पूर्वी अफगानिस्तानमा पाकिस्तानबाट फर्किएका शरणार्थी सवार ट्रक दुर्घटना 18 जनाको मृत्यु। र एसियन गेम्स महिला क्रिकेट छनौटमा मलेसियासँग नेपाल स्तब्ध। च्याम्पियन्स लिगको फाइनल आज। उपाधिका लागि आर्सेनल र पीएसजी भेट्दै

0: यो नया वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सभामुख अरियालको आह्वान सम्बन्धी खबरबाट, सभामुख डोलप्रसाद अरियालले देशलाई समृद्ध र भ्रष्टाचार मुक्त बनाउन सरकार गलत दिशामा गएको खण्डमा सचेत गराउन आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख अरियालले सरकारले काममा ढिलाइ गरेमा वा गल्ती गरेमा नागरिक समाजले खबरदारी गर्नुपर्ने बताउनु भएको हो। उहाँले जनताको आवश्यकता अनुसारको कानून निर्माणका लागि व्यवस्थापिकालाई आवश्यक सुझाव दिन र सांसदहरूलाई निरन्तर घचघच्याउन समेत आह्वान गर्नुभएको छ। हाम्रै पुस्ताले देशमा सुशासन कायम गर्नुपर्नेमा जोड़ दिँदै सभामुख अरियालले निजी क्षेत्रलाई प्रोत्साहन गरी विदेशिएका युवाहरूलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्नेमा जोड़ दिनुभएको छ। साथै उहाँले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ र जानकी मन्दिर जस्ता नेपालका अथाह प्राकृतिक तथा धार्मिक सम्पदाहरूलाई विश्व सामु चिनाएर पर्यटनको प्रमुख केन्द्र बनाउनुपर्ने बताउनु भएको छ। नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा अहिले बैठक बसिरहेको हो। बैठकमा सरकारले भर्खरै ल्याएको नयाँ बजेट र संसदको आगामी रणनीतिबारे छलफल भइरहेको नेताहरूले बताएका छन्। यसका साथै राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनका विषयमा पनि एमाले सांसदहरूबीच छलफल हुने एमाले संसदीय दलको कार्यालयले जनाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुरानो नाममा स्थापित राजनैतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ। पार्टीको अन्तरपार्टी निर्देशन अपानी जारी गर्दै अध्यक्ष ओलीले भू राजनैतिक द्वन्द्वमा नेपाली भूमिलाई दुरूपयोग गर्न चाहने स्वार्थी तत्वहरूको चलखेल बढ़ेको उल्लेख गर्नुभएको हो। उहाँले निर्वाचनको परिणामपछि पार्टीमा देखिएको निराशा अन्त्य गर्न चाँडै पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढ़ाइने पनि बताउनु भएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमाले 11 महाधिवेशनपछिको पहिलो ठूलो कार्य विभाजन सार्वजनिक गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि आज साँझ नेपाल आइपुग्दै हुनुहुन्छ। हिजो भारत आइपुग्नु भएको उहाँ नयाँ दिल्ली हुँदै काठमाडौँ आउन लाग्नु भएको हो। वर्तमान बालेन सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो। नेपाल स्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको एसेन्ट समिट 2026 प्रमुख अतिथिका रूपमा भाग लिन उहाँ नेपाल आउन लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीका अनुसार नेपाल बसाईका क्रममा उपविदेश मन्त्री रोजर्सले परराष्ट्र मन्त्री सुशीर खनाल र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसै गरी उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यद्यपि उहाँको प्रधानमन्त्री बालेन शाहसँग भने भेटवार्ता हुने छैन। यसअघि गत वैशाखमा नेपाल भ्रमणमा आएका अमेरिकाका सहायक विदेश मन्त्री पल कपूर र विशेष दूत सर्जियो गोरसँग पनि प्रधानमन्त्री शाहको भेटवार्ता भएको थिएन। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल

0: प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई निमोनिया भएपछि ललितपुरको भैँसेपाट स्थित मेरी स्वीटी अस्पतालमा भर्ना गरिएको हो। अहिले उहाँको चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: जित्ने मौका नागरिकता भए पुग्छ। सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: डान्सर को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सशस्त्र प्रहरी बलको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढ़ीमा फँसेका 20 महिलाको सकुशल उद्धार गरेको छ। जंगलमा निउरो टिप्न र दाउरा घाँस गर्न गएका उनीहरूलाई एक्कासी बाढ़ी आएपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा उद्धार गरिएको हो। पहाड़ी भेगमा वर्षा भएसँगै तराईका नदीहरूमा बाढ़ी आउन सक्ने भएकाले सतर्क रहन सशस्त्र प्रहरीले आह्वान गरेको छ। बाढ़ी र पहिरोका कारण देशका मुख्य राजमार्गहरूको आवागमन नराम्ररी प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। कोशी प्रदेशको पाँचथर स्थित मध्य पहाड़ी लोकमार्ग बाढ़ी र पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुर र संखुवा सभाका सड़क खण्डहरू एकतर्फी मात्र सुचारू छन्। यता बागमती प्रदेशमा सड़क ढलानका कारण कुलेखानी फाखेल फर्पिङ खण्ड 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ भने बाढ़ीको जोखिमका कारण बीपी राजमार्गको खुरकोट नेपाल थोक खण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। उता गण्डकीको बेनी जोमसम र सिद्धार्थ राजमार्ग पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहँदा कर्णालीको हुम्ला स्थित हिल्सा सेमीकोट खण्ड पनि यातायात बन्द गरिएको छ। यस वर्षको वसन्त ऋतुमा सगरमाथा लगायतका हिमालयरोहणका क्रममा 7 आरोही र गाइडको ज्यान गएको छ। पर्यटन विभागका अनुसार मृत्यु हुनेमा 2 भारतीय सहित 4 विदेशी नागरिक र 3 नेपाली माउन्टेन गाइड रहेका छन्। सगरमाथा आरोहण गरी फर्कने क्रममा भारतीय नागरिकहरू अरूण कुमार तिवारी र सन्दीप आरेको मृत्यु भएको छ भने खुम्बु आइसफल र आधार शिविर क्षेत्रमा गाइडहरू विजय घिमिरे, लाक्पा डेन्जुई शेर्पा र फुरा गेलजेन शेर्पाको ज्यान गएको हो। यस्तै मकालु हिमालमा विदेशी नागरिकहरू डेभिड रुबिनेक र जोहानसेन सेलीको निधन भएको छ। मृत्यु भएका अन्यको शव व्यवस्थापन गरिए पनि हिलारी स्टेफ नजिकै ज्यान गुमाएका भारतीय आरोही अरुण कुमार तिवारीको शव भने सगरमाथामै छाडिने भएको छ। अत्यधिक चिसोका कारण शव टुक्रन सक्ने जोखिम, भौगोलिक कठिनाई र करिब 90 लाख रूपियाँसम्म खर्च हुन सक्ने भएपछि परिवार सबलाई देवभूमिका रूपमा हिमालमै छाड्ने निर्णय गरेको विभागले जनाएको छ। खानी तथा भूगर्भ विभागले नेपालमै पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि 2 चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजना अन्तर्गत विभाग र चाइना जियोलोजिकल सर्भे बीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको हो। परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार दैलेखको जलझलेमा 1 चरणको ड्रिलिङ, सिस्मिक र जियोलोजिकल सर्वे सफलतापूर्वक सम्पन्न भइसकेका छन्। नमूना परीक्षणले समेत उक्त क्षेत्रमा पेट्रोल र प्राकृतिक ग्यासको बलियो सम्भावना पुष्टि गरेको र यो परियोजना सफल भएमा इन्धन आयातमा विदेशी नै ठूलो रकम कटौती भई मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। हिमाली जिल्ला मनाङको नासो गाउँपालिकामा नयाँ अस्पताल भवनको शिलान्यास गरिएको छ। नासो गाउँपालिका 5 निर्माण हुन लागेको अस्पताल भवनको आज भारतीय राजदूतावास नियोग उपप्रमुख डाक्टर राकेश पाण्डे र गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत करिब 5,60,00,000 रूपियाँ आर्थिक सहायतामा बन्न लागेको यो स्वास्थ्य आयोजना नासो गाउँपालिकाकै प्रत्यक्ष रेखदेख र समन्वयमा कार्यान्वयन हुने जनाइएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। म्यानमारका राष्ट्रपति मिन आङ ह्वाइङ भारतको 5 दिने औपचारिक भ्रमणमा निस्किएका छन्। गत अप्रेलमा म्यानमारको राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेपछि उनको यो नै पहिलो विदेश भ्रमण हो। आज भारत आइपुगेका राष्ट्रपति ह्वालाइङले आफ्नो भ्रमणको शुरूआत बिहार स्थित ऐतिहासिक बौद्ध तीर्थस्थल बोधगयाबाट शुरू गरेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहारमा उनलाई स्वागत गर्दै यो भ्रमणले दुई देशबीचको बलियो आध्यात्मिक, ऐतिहासिक र जनस्तरको सम्बन्धलाई प्रतिविम्बित गर्ने बताएका छन्। भ्रमणका क्रममा आगामी सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग उच्च स्तरीय द्विपक्षीय भेटवार्ता हुने कार्यसूची रहेको छ। यता पूर्वी अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य 29 जना घाइते भएका छन्। ट्रकमा पाकिस्तानले आप्रवासीहरूमाथि कड़ा नियम लागू गरेपछि आफ्नो सरसामान सहित स्वदेश फर्कदै गरेका अफगान शरणार्थीका परिवारहरू सवार थिए। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयुक्त र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार यस वर्षको शुरूदेखि हालसम्म 4,47,000 भन्दा बढी अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किसकेका छन्। अब खेलकुद। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको बायोमास सौफल मैदानमा आज भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भयो। यस हारसँगै नेपाल आज एसियन गेम्समा छनौट हुने अवसर गुमेको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्नेछ। फाइनलमा पुगेको मलेसिया र थाइल्याण्ड छनौट भइसकेका छन्। यता युईएफए च्याम्पियन्स लीगको उपाधिका लागि आज राति इङ्ग्लिस क्लब आर्सेनल र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएससी भिड्दैछन्। हंगेरीको बुडापेस्टमा हुने यो बहुप्रतीक्षित फाइनल खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। आर्सेनल सन् 2006 पहिलो पटक च्याम्पियन्स लीगको फाइनलमा पुगेको हो भने साबिक विजेता पीएससी लगातार दोस्रो पटक उपाधि चुम्ने दाउमा रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकार गलत बाटोमा हिँडे सचेत गराउन सभामुख अर्यालको आह्वान। कानून निर्माणमा सुझाव दिन नागरिक समाजसँग अपील। एमालेको संसदीय दलको बैठक सिंहदरबारमा जारी। नयाँ बजेट र संसदको रणनीतिबारे छलफल केन्द्रित। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स भ्रमणका लागि आज काठमाडौँ आउँदै परराष्ट्र मन्त्री र संचार मन्त्रीका साथै राष्ट्रपा सभापति लामी छानेसँग भेटवार्ता हुने। प्रधानमन्त्री शाहसँग भने भेट नहुने। कञ्चनपुरको दोदा नदी र बाहुन खोलाको बाढ़ीमा फँसेका 20 जनाको सकुशल उद्धार। बाढ़ी पहिरोले मुख्य राजमार्गहरूको आवागमन प्रभावित। यस सिजनमा सगरमाथा र मकालुमा 7 आरोही तथा गाइडको मृत्यु। म्यानमारका राष्ट्रपति भारत भ्रमणमा उच्च स्तरीय भेटवार्ता हुने। पूर्वी अफगानिस्तानमा पाकिस्तानबाट फर्किएका शरणार्थी सवार ट्रक दुर्घटना, 18 जनाको मृत्यु। र एसियन गेम्स महिला क्रिकेट छनौटमा मलेसियासँग नेपाल स्तब्ध। च्याम्पियन्स लीगको फाइनल आज, उपाधिका लागि आर्सेनल र पीएससी भिड्दै। हौस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के खाछ हानी होला खै
2: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानी पुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 98 26 60 09 91 97 074

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64 644 98 560 66 56।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 563 715 र 98 41 12 07 40।
3: दमौली FM 94.2 समुदायको

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856063363, 9856607 र 9856608667।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर, फोन 0656531336, 0656540459, मोबाइल नम्बर 9803880384, 9846739।

0: DFM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खुल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाऊ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058007000,
6: 98460 40 300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805641437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846602803।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक साङ्गीतिक अभिवादन टक्र्याउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको प्रतीक्षाको घडीलाई एकै साथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई पारीबाट यति बेला प्रिया मगर टेकमान विष्टको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz दिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन सामाजिक सञ्जाल फेसबुकमा हामीलाई कार्यक्रम लोकसारथी नाम सर्च गर्नुभयो भने त्यहाँबाट एउटा एकाउन्ट भेटाउनुहुन्छ, सही एकाउन्टबाट हामीलाई अडियो लाइभ सुन्दै हुनुहुन्छ र हामी आज पनि रेडियो जलजला एफएम 96.4 MHz फेसबुक लाइभबाट आउन सकेका छैनौँ, किन हामी भनौँ न यता फ्रिक्वेन्सीबाट आउन सकेका छैनौँ, किनभने विविध कारणवश अलिकति हाम्रो फ्रिक्वेन्सी प्रसारण सेवामा हामी प्रसारणमा छैनौँ, तर पनि अनलाइनको माध्यमबाट विभिन्न साझेदार रेडियोहरूको माध्यमबाट कार्यक्रम लोकसारथी यति बेला प्रसारणमा छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz कलङ्ग प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिङ्ग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजवारबाट यमुना धामी, रेडियो पारिनी 99.1 MHz अर्घखाँचीबाट प्युठानी, रेडियो मालरानी 95.7 MHz रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 MHz छापसाङ्जाबाट कृष्ण बस्याल, रेडियो मुक्ति 95.5 MHz बुटवलबाट सरु मरासिनी, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट हामीलाई गुडिया भरले साथ दिइरहनु भएको छ, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मिना गुरुङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चढाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदेव कुमार थारू, रेडियो भोटे उडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्च कोसीपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम ओखलढुङ्गाबाट आज कार्यक्रम प्रसारण भएको छैन, रेडियो आफ्नो एफएम चौरजहारी रुकुम पश्चिम 90.4 MHz मनिषा डागी, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुराँस 105.2 MHz धनकोटाबाट जानु तामाङ, रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट हामीलाई शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कार 97.5 MHz रामेछापबाट ईश्वर पुनले ईश्वर विश्वकर्माले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मनसरोवर 92.1 MHz बाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी धनबहादुर भण्डारीको भने, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट राज आठ पहाडियाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो भरोसा 104.9 MHz उदयपुरबाट, रेडियो भरोसा 104.9 MHz दाङगुराईबाट नवीना सुनार, रेडियो बेलका एफएम 103.9 MHz उदयपुरबाट अजम्बर पुलामी, रेडियो मुर्ख

चुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौँ र कार्यक्रम लोकसारथीको आज हामी शनिबारीय बसाईमा छौँ र शनिबारीय बसाईमा आज हामी तपाईँसँग पुराना पुराना तपाईँले गाउनुभएका पुराना पुराना गीतहरू सुन्नेछौँ र हामीले पनि यताबाट पुरानै गीतहरू बजाउनेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ र 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने बद्री पङ्गिनीको एकल आवाजमा रहेको गीत मुस्ताङको स्याउ कुइयो भन्ने गीत तपाईँको लागि राख्दैछौँ। आज हामी जनचेतनात्मक जनचेतनामूलक गीतहरू बजाउनेछौँ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। पहिला परिवर्तनका लागि गाइएका गीतहरू, परिवर्तनशील गीतहरू आज हामी बजाउनेछौँ। पहिलो गीत छ बद्री पङ्गिनीको आवाजमा रहेको मुस्ताङको स्याउ कुइयो भन्ने गीत रहेको छ। त्यसपछि तपाईँको माझमा तपाईँको फोन कल लिन आउनेछौँ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। बद्री पङ्गिनीको आवाजमा रहेको गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौँ। अब म फोन गर् लिन्छु 9868309440 पहिलो साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्ते। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? धनकुटाबाट रूपा राई। अलि टाठो आवाजमा बोल्नु पर्यो रूपाजी, के छ हाल खबर तपाईँको?
1: मेरो हालमा ठिकै छ भन्नुपर्छ। अहिलेको समयमा म गोठालो गर्दै प्रोग्राममा कल ट्राई गर्दै गरेको थिएँ, कल पनि लाग्यो बोल्नु पाइयो।
0: कुन रेडियोबाट हामीलाई सुन्नुभयो रूपाजी?
1: भोजपुरी प्रोग्रामबाट सुनेको छ है।
0: भोजपुरी प्रोग्रामबाट?
1: हजुर।
0: भोजपुरी प्रोग्रामबाट कि रेडियो भोजपुरबाट हो?
1: रेडियो भोजपुरबाट सुनेको।
0: अनि भोजपुरी प्रोग्राम भन्दा कि त अर्कै अर्थ लाग्छ नि, अनि रेडियो भोजपुरबाट भन्नु पर्यो नि। होइन, भोजपुरी प्रोग्राम भन्नुभएको छ तपाईँ, होइन? कुन सा कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ आज?
1: हुन्छ, म एउटा
0: गाइदिन्छु
1: नि दाइ। लगाउनुहोस् मन परेको
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो। यो कति सालमा आएको गीत हो थाहा छ तपाईँलाई? त्यस्तै त गर्नु भएन नि, 2070 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ भनिरहँदाखेरि सालै थाहा नभइकन गीत गाइदिनु भयो भने त 2071 पनि हुनसक्छ, 72 या त अझ 83 पनि हुनसक्छ, होइन? अबदेखि यो कुराहरूमा ख्याल गर्नु होला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँको नाम हो रूपा राई। तपाईँले यति सालमा आएको गीत गाउँदैछु भनेर भनिदिनु भयो भने असाध्यै राम्रो हुन्छ है, हामीलाई पनि राम्रो हुन्छ। किनभने हामीले बजाउने गीतहरू अहिलेसम्म तपाईँले सुन्नुभयो होला, हामीले बजाउने गीतहरू मा 2070 सालभन्दा अगाडि निस्केकै गीतहरू 2069, 68, 61, 65 गीतहरूलाई हामी बढी फोकस गर्छौँ। किनभने आजका पुस्तालाई ती गीत सङ्गीतहरूको बारेमा जानकारी दिनु छ, त्यो गीत सङ्गीतहरूलाई सुनाउनु छ। त्यो कारणले गर्दाखेरि हामी तपाईँबाट पनि त्यस्तै गीत सङ्गीतहरू सुन्न चाहन्छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने कुरा आयो। 9868309440 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। आज पुरानो लोकगीत गाउने बसाइ हो। आज 2070 सालसम्मका गीतहरू गाउन पाउनुहुन्छ आजको बसाइमा। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर।
2: हेलो दादा, स्वागत।
0: नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कल्पनाजी, के छ हाल खबर तपाईँको?
2: घराइसी
0: काम गर्दै बस्दै मेनस्याम एफएमबाट कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ, होइन? आज के गर्नुपर्छ तपाईँलाई जानकारी छ कि छैन? कस्तो खालको गीत गाउनुपर्छ भन्नुहोस् त? त्यही त, कस्तो खालको लोकदोरी गीत गाउनु पर्छ? पुराना लोकगीतहरू 70 सालभन्दा अगाडि आएका, 2071 सालदेखि 82 साल 83 सालसम्मको पाइएन, 70, 69, 68 लगायतका ल आज कुन गीत गाउनुहुन्छ?
2: आज चाहिँ झिमझिम सामु भन्ने गीत गाउनु पर्छ
0: होला हौ। ल गाउनुस् ल।
2: झिमझिम सामु लटिङको परेनी मोटो कहिन्छु म किन भन्नुपर्छ त?
0: एक टुक्का त पुरा गाउनु पर्छ। एक टुक्का त पुरा गाउनु पर्छ, कहाँ त्यो थिएको मात्रै गाएर कहाँ हुन्छ? टुक्का गाउनुहोस्। टेलिफोन सम्पर्कमा आउँदै कल्पना यकथुम्बा आउनु भएको थियो। कल्पनाजी, यस्तो हो भने कार्यक्रममा फोन डाल नगर्नु होला है। एक टुक्का गीत गाइसकेपछि, कुनै पनि कार्यक्रममा गीत गाइसकेपछि थिएको तपाईँले त्यो थिएको मात्रै गाउनुको लागि गीत रोज्न आउनु भएको हो र होइन? गीत रोज्न आउनु भएको त होइन, गीत गाउन आउनु भएको हो। त्यसैले कम्तीमा पनि एक टुक्का पुरा गाइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। यदि एक टुक्का आउँदैन भने कार्यक्रम सुनेर मात्रै साथ दिनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: हेलो हजुर, नमस्कार।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट?
3: गुल्मीको पौदियम राईबाट, भीमकला विश्वकर्मा।
0: भीमकला विश्वकर्मा बोल्दै हुनुहुन्छ गुल्मी पौदियम राईबाट?
3: हजुर।
0: के छ गुल्मीको पौदियम राईतिरको हालखबर के छ? हजुर
3: ठिकै छ भनौँ है।
0: ठिकै छ, कुन रेडियोबाट सुन्नुभयो पौदियम राईमा? आज कुन कस्तो खालको गीत गाउनु पर्छ भन्ने कुरा तपाईँलाई थाहा छ? ल कस्तो खालको गीत गाउनु पर्छ थाहा छ? ल भन्नुहोस् त। ल गाउनुहोस्, कुन गीत गाउनुहुन्छ?
2: मान्छे भन्दा ठुलो जात कुन छ र, ठुलो जात कुन छ र, मैले छोडा पानी बिच हुन्छ र, जति सक्छु तर्क मायालु, मैले छोडा छोइन् त भने त, सुन पानीले थर्क मायालु, ठुलो जात कुन छ र, ठुलो जात कुन छ र, मैले छोडा पानी बिच हुन्छ र, जति सक्छौ तर्क मायालु, मैले छोडा छोइन् त भने त, सुन पानीले थर्क मायालु, मैले छोडा छोइन् त भने त, सुन पानीले थर्क मायालु। हजुर यति नै।
0: मैले छुँदा छोइन्छ भने त, सुन पानीले छर्क मायालु, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै राम्रो गीत गाउनुभयो, तपाईँको स्वर पनि उत्तिकै मिठो रहेछ, होइन? आज पहिलोचोटि हो कार्यक्रममा फोन गर्नु भएको? ल धेरै धेरै धन्यवाद छ तपाईँलाई आउनुभयो, फेरि फेरि कसाईमा आउनुहोला, यस्तै मिठा मिठा गीतहरू सुनाउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा पौदियम राईबाट साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बरमा। अर्का सहभागी म स्वागत गर्छु, नमस्कार हजुर। साथीहरू मिस कल चाहिँ नगर्नुहोला, सकिन्छ फोन गरौँ, सकिँदैन मिस कल नगरौँ, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? के भण्डारी भन्नुभयो? ईसा भण्डारी कि सीता भण्डारी? ईसा भण्डारी होइन, ए सीता भण्डारी। अनि सीताजी के छ हालखबर तपाईँको? तपाईँले एयरफोन लगाउनु भएको छ, एयरफोन निकालिदिनुहोस् अथवा लाउड स्पिकर बन्द गरिदिनुहोस् है। लाउड स्पिकर बन्द गरिदिनुहोस्, तपाईँको मोबाइलको लाउड स्पिकर बन्द गरिदिनुहोस् है। छैन, तपाईँको मोबाइलको पछाडिबाट क्यार आवाज आइरहेछ कि के भयो? तपाईँको मोबाइल बिग्रिया हो?
4: हजुर, अलिक बिग्रेको भन्नुपर्छ।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ?
4: आज म यो मिलन लामाको,
0: मिलन लामाको कुन गीत, कुन गीत लगाउनुहोस्। सुरु गर्नुहोस् हजुर। हङकङ आइडीले गीत गाउँछु भन्नुभयो, सुरु गर्नुहोस् भने हुन्छ भन्नुभयो, फोन काटेर भाग्नुभयो। यस्तै काम चाहिँ नगर्नु न हो। तेह्रथुमबाट आउनु भएको सीता भण्डारीजी, गाउन आउँछ भने मात्रै फोन डायल गर्नुहोस् है। यदि आउँदैन भने सुनेर साथ दिनुहोस्, तर अल्म लिएर अलिकति तयारी गर्नु पऱ्यो, तयारी हुनु पऱ्यो। गीत गाउने बेलामा आइसकेपछि तयारी गर्नपर्छ, तयारी भएन भने एकदमै नराम्रो हुन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। कहाँदेखि बोल्नुभयो? कहाँदेखि को बोल्नुभयो भनेको? कहाँबाट? सोफिया त सोफिया, कहाँबाट, कहाँको सोफिया भन्नुहोस् त? ए, गोर्खाबाट सोफिया। कुन रेडियोबाट सुन्नुभयो सोफिया हामीलाई? ल, रेडियो बन्दीपुर एफएमबाट सुन्नुभयो होइन? त्यही बेला फोन नलागेको, तपाईँले हजुरको कार्यक्रम भनिदिन्छ, मेरो मात्रै कार्यक्रम सोच्नु हुँदो रहेछ, अनि कहाँबाट फोन लाग्छ त? यो त होइन, हजुरको भन्ने होइन नि त, तपाईँ हाम्रो सबैको कार्यक्रम भनेर सोचे पो फोन लाग्छ त होइन? ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कस्तो खालको गीत गाउनु पर्छ, कुन गीत गाउनुहुन्छ थाहा छ? कुन गीत गाउनुहुन्छ भन्नुहोस् त? त्यही त, कुन गीत गाउनुहुन्छ? कुन गीत गाउनुहुन्छ भन्न त मिल्छ होला नि? गीत त जुनी जुनीलाई गाउनुहोस् त। यो गीत त नयाँ गीत हो हजुर, 2070 सालसम्मका गीतहरू मैले भनिराखेको छु होइन, तर यो गीत त धेरै नयाँ गीत हो, धेरै नयाँ गीत हो, पुरानो गीत हुँदै होइन। त्यसैले त मैले कुन गीत हो भनेर सोध्ने गर्छु त तपाईँलाई होइन। अब नसोधेको भए उहाँले चाहिँ नसोधिकन नबुझिकन गीत गाइदिनुहुन्थ्यो होइन, अनि हामीले बेकाममा अहिले पनि फोन काट्नै पर्यो, त्यति बेला पनि फोन काट्नै पर्थ्यो। रामजी खानको र सम्झना भण्डारीको गीत हो यो, तर यो नयाँ गीत हो, यो पुरानो गीत अन्तर्गत पर्दैन। 2070 सालसम्मका गीतहरू मैले भनेको छु। अब एउटा गीत राख्छौँ तपाईँको लागि, यो पनि सायद बद्री पङ्गिनीको आवाजमा रहेको गीत हो, हुना हो, लौचेली सिन्दुर लाउ निको पारा हृदयको घाउ भन्ने गीत हामी तपाईँको लागि बजाउँछौँ। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: लौचुली सिन्दुर लाउ निको पारा हृदयको घाउ, यो बद्री पङ्गिनीको आवाजमा रहेको गीत। पहिला ऊ बेलामा एकदमै चलेको गीत, एकदमै धेरै क्यासेट, यो गीतको क्यासेट एकदमै धेरै बिकेको थियो त्यो बेला। क्यासेटको जमाना थियो, जसरी हामीले 1 लाख 2 लाख भ्युज भन्छौँ नि अहिले, त्यसरी नै हजारौँको लाखौँको सङ्कलनमा क्यासेट त्यति बेला बिकेको थियो। त्यति बेला होइन, त्यति बेला त क्यासेट बिक्ने किन्ने र बेच्ने चलन हुन्थ्यो, त्यो स्थिति थियो त्यो बेला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, कहाँदेखि को बोल्नुभयो? दिपा मगर। के छ दिपा, हालखबर तपाईँको? एकदम आराम छु। कार्यक्रममा आउनु भएको छ, आज के गर्छौँ तपाईँलाई जानकारी छ दिपाजी? आज कुन गाउनुहुन्छ? ल गाउनुहोस्।
1: हजार फुल सन् सुगन्ध दिने भन्ने
0: हजार फुल छन् सुगन्ध दिने त, एउटै फुल आफूले लिने त, होइन? त्यो फुल को हो? कोही कोहीले त के भन्नुहुन्थ्यो, होइन कोही कोहीले त त्यो फुल त दिपाजी हो भन्ने कुरा पनि गर्नु भएको छ नि, के हो?
1: गीत मात्रै हो।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनु होला, बिदा गर्छौँ।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो दिपा मगर, उहाँले रामजी खान र टिका पुनले गाउनु भएको गीत यो संसारको रिता भन्ने गीत गाएर जानुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 मा। आज पुराना पुराना गीत गाउन पाइन्छ, पुराना पुराना गीत हामी बजाइ पनि राखेका छौँ। आज अलि एकल एकल गीतहरू बजाइराखेका छौँ, अलि जनचेतनामूलक गीतहरू पनि बजाइराखेका छौँ, किनभने हामीले गीत सङ्गीतहरू सुन्दै गर्दाखेरि हाम्रा परिवर्तनकारी, परिवर्तनशील, प्रगतिशील भाव भएका गीतहरू, जनचेतनामूलक गीतहरू पनि छन्। ती गीत सङ्गीतहरूलाई पनि हामी स्थान दिनुपर्छ बेला बेलामा भनेर हामीले त्यो गीत सङ्गीतहरूलाई पनि स्थान दिइराखेका हुन्छौँ। यति बेला के छ साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
2: म धनकुटाबाट अस्मिता थापा।
0: धनकुटाबाट नाम के भन्नुभयो?
2: अस्मिता थापा।
0: अस्मिता थापा, धनकुटा कुन ठाउँबाट अस्मिता?
2: म चाहिँ सिद्धुवाबाट।
0: ए, अनि कुन रेडियोबाट सुन्नुभयो?
2: हजुर,
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: रेडियो
0: लाली गुराँसबाट सुन्नुभयो, होइन? आज तपाईँ हाम्रो कुराकानी पहिलो हो? आज चाहिँ दोस्रो चोटि, होइन? आज कुन गीत गाउनुहुन्छ? आज पुरानो गीत गाउनुपर्छ, 2070 सालसम्मका आएका गीतहरू मात्रै गाउनुपर्छ, जुनसुकै गीत त गाउन पाइन्न नि, थाहा छ कि नै? लगाउनुहोस्।
2: तिमी राम्री गाजर नलाए नि, कुरी बाटी नगरी आए नि, मनै छुदो रहेछ, मनै छुदो रहेछ, तोरा पुगी सत्र लाग्दा यस्तै हुँदो रहेछ, मनै छुदो रहेछ, तोरा पुगी सत्र लाग्दा यस्तै हुँदो।

0: रहेछ भन्ने छुदो रहेछ तोरा पुगी सत्र लाग्दा यस्तै हुँदो रहेछ मन उडेर आकाशै छुन्छ जै गरेर मै रामजी हुन्छु जै मान्ने छुदो रहेछ मान्ने छुदो रहेछ कसरी यति नै
1: ल धेरै राम्रो गीत गाउनुभयो गीतका लागि धन्यवाद फेरि फेरि अब मनै छुदो रहेछ 16-17 वर्ष लागेपछि यस्तै हुँदो रहेछ होइन भनेपछि तपाईँलाई यस्तै यस्तै भएको छ अलिअलि होइन अलिअलि चाहिँ हो होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो बिदा गर्छौँ नमस्ते
0: नमस्कार
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर फोन डायल गर्नु होला 9868-6040-40 को नम्बर यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
2: हेलो
1: नमस्कार हजुर
2: नमस्ते
1: हजुर नमस्ते
2: बहादुर
1: समान्ते अनि पर्त बहादुर तेह्रथुमको कुन ठाउँबाट मेनस्याम गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ होइन अनि पर्त बहादुरजीले के गर्दै हुनुहुन्छ
2: म चाहिँ पुरानै गीत हो पुरुषोत्तम नेपानेको हिराईमा आफ्नै चाल छ भन्ने
1: लगाउनुहोस् ल गाउनुहोस् न हामीले काउन्टडाउन दिन मिल्दैन 1-2 भन्नुपर्छ हाम्रो लुकदोरी कार्यक्रममा अङ्ग्रेजी शब्द हामीले सकेसम्म प्रयोग गर्दैनौँ है
2: सुहाउने जुडल छ मोहनी तिम्रो बोलिन पुर्खा सुरल छौ कस्ती हौली गुन्यो चोलीमा आस्त हजुर
1: मोहनी तिम्रो बोलीमा कुर्था सुरुवाल लाउँदा त यस्ती छौ कस्ती हौली गुन्यो चोलीमा होइन हुन्छ फेरि फेरि आउनु होला राम्रो गीत गाउनु भयो गीतका लागि धन्यवाद अहिलेको लागि बिदा गर्छौँ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ अब अर्को गीत राख्छौँ यो गीतलाई भगवान भण्डारीले आवाज दिनुभएको छ होइन यो गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: सबै मसालै पालेर।
1: लोकतन्त्रको कोपिला लायो, अब फेरि षड्यन्त्र हुनसक्छ, मसाल बालेर अब उठ्ने बेला भएको छ। यदि त्यस्तो षड्यन्त्र भयो भने फेरि लोकतन्त्रका लागि, यो व्यवस्थाका लागि होइन, आफ्नो रक्षाका लागि लड्नुपर्छ भन्ने खालको भगवान् भण्डारीले आवाज दिनुभएको कि तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। 9868 6040 40 यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
2: नमस्कार जी, नमस्कार।
1: को बोल्नु भयो, कहाँबाट?
2: म तनहुँबाट, हेमन्त हो।
1: तनहुँबाट हेमन्त, पछाडि के हो?
2: हेमन्त बिका जी।
1: हेमन्त बिका, तनहु कुन ठाउँबाट हजुर?
2: तनहु ट्याक्कै दमौलीबाट।
1: दमौलीबाट, कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: रेडियो त थाहा भएन सर, कुन चाहिँ हो खै।
1: अनि फ्रिक्वेन्सी चाहिँ कति हो, कति मेगाहर्ज हो?
2: हजुर,
1: कति मेगाहर्ज? मेगाहर्ज त थाहा होला नि। आज कार्यक्रममा के गर्नुपर्छ, तपाईँलाई जानकारी छ कि छैन?
2: जानकारी भयो सर।
1: जानकारी छ होइन?
2: हजुर।
1: कुन गीत गाउनुहुन्छ? पहिलो माया भनेको, पहिलो माया यो कति सालमा आएको गीत हो? लोकदोरी गीत हो कि अथवा अन्य कुनै विधाको गीत हो?
2: लोकदोरी।
1: ए ल, गाउनुहोस्।
2: न खोजेको कुन ठाउँ थियो बाँकी र यही मुटु नै बेसी र जिन्दगानी कहिले घामा कहिले छाया हो जो सुतैले जीवनै पहिलो माया भनेको पहिलो माया हो कुन ठाउँ थियो बाँकी र यही मुटु नै बेसी र जिन्दगानी कहिले घामा कहिले छाया हो जो सुकैले जो भने पहिलो माया भनेको पहिलो माया हो। त्यति नै छ।
1: यो गीत कति सालमा आएको गीत हो?
2: साल त त्यति थाहा भन्छ र त्यो 70 भन्दा पहिलाकै होला सायद।
1: 70 भन्दा पहिलाको सायदको कुरा गर्नुभयो, ठिक छ। हामी हाम्रो प्राविधिक मित्रलाई चेक गर्न भन्छौँ। पहिलो माया भनेको पहिलो माया नै हो। हुन्छ, अहिलेको लागि बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा बसन्त, हेमन्त बिका आउनु भएको थियो तनहुँ दमौलीबाट। कुन रेडियो सुन्दैछु भन्ने कुरा पनि खुलाइदिनु भयो भने असाध्यै राम्रो हुन्छ, किनभने कति मेहनत गरेर होइन, अब नेट जाला कि अथवा रोकिएला कि भनेर हेरी हेरी डाउन बल्ल बल्ल जोड्नु भएको छ कार्यक्रमलाई, हाम्रो कार्यक्रमलाई तपाईँ घर ठाउँ ठाउँसम्म पुर्याइदिनु भएको छ। र तपाईँहरूले कुन रेडियो सुन्दैछु भन्ने कुरा जानकारी गराइदिनु भने ओहो हाम्रो रेडियो सुनेर आउनुभयो भन्ने उहाँहरूले पनि खुसी लाग्छ। त्यो कारणले गर्दाखेरि तपाईँले कन्जुसै नगरिकन कुन रेडियो हो अथवा रेडियोको नाम थाहा छैन भने मेगाहर्ज भए पनि जानकारी गराइदिनु भयो भने ती हाम्रा प्राविधिक साथीहरू जसले रेडियोको स्टुडियोमा बसेर प्राविधिक कक्षमा बसेर कार्यक्रमलाई जोडेर होइन, अनि कति बेला अड्केला कि केही होला कि बन्द होला कि भनेर हेरेर बस्नुहुन्छ, ती साथीहरूलाई कमसेकम आनन्द मिल्छ कि होइन तपाईँहरूले। त्यसैले हामी प्रत्येक सोधिराखेका हुन्छौँ कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेर, नत्र हामीलाई कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेर सोध्न के खाँचो पर्थ्यो एउटा होइन। त्यसैले अब ती रेडियोहरूको महत्त्वपूर्ण भूमिकालाई हामीले सम्झिन्छौँ र कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेर हामीले सोध्नु हाम्रो कर्तव्य हो, जिम्मेवारी हो। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। भन्दै थिए फटाफट फोन डायल गर्नुहोला, 9868 6040 40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। आज पुराना गीतहरू गाउन पाइन्छ, पुराना गीतहरू गाउन सक्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। 9868 6040 40 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि रहे पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु, तसर्थ फटाफट फोन डाल गर्नु होला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। खै त साथी आउनुभयो भने सङ्गीत पाइयो, अब आउनु भएकै रहेनछ। मिस कल नगर्नु होला, मैले पटक पटक भनिराखेको छु साथीहरूलाई, यति बेला साथी हुनुहुन्छ म स्वागत मैले पटक पटक भनिराखेको छु मिस कल चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु, सकिन्छ फोन गर्नु होला, सकिँदैन मिस कल चाहिँ नगर्नु होला। 9868 60 39 40 फोन डायल गर्नु होला। पुराना गीतहरू गाउन पाउनुहुन्छ तपाईँले, पुराना गीतहरू गाउनको लागि आउनु होला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: हजुर नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
2: हजुर रुकुम कोटदारीदेखि इन्द्रबहादुर बस्याल।
1: इन्द्र बहादुर बस्याल
2: हजुर,
1: रुकुम चौरधारीबाट।
2: हजुर रुकुम चौरधारी।
1: अनि के छ इन्द्र बहादुरजी खबर तपाईँको?
2: एकदम ठिक छ हजुर, बडो हजुरको सलामो।
1: ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो हामीलाई रुकुम चौरधारीमा?
2: हजुर हाम्रो रुकुम चौरधारी।
1: रुकुम चौरधारीको कुन एफएमबाट सुन्नुभयो?
2: पाइला एफएम।
1: हजुर
2: पाइला
1: एफएम, आफ्नो एफएम भन्नुहोस् न त, कहिले रुकुम चौरधारी भन्नुहुन्छ कहिले पाइला भन्नुहुन्छ, यस्तो त गर्नु भएन नि।
2: हजुर हजुर सर।
1: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? जानकारी छैन भने जानकारी लिएर फोन गर्नुपर्छ नि हजुर, यत्तिकै त हावादालमा त फोन गर्न त पाइँदैन त। आज पुराना पुराना 2070 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ, के छ आउँछ भने गाउनुहोस् नत्र भने विदाई गर्छौँ, के छ भन्नुहोस् त?
2: हुन्छ सर, एउटा गाउँछु।
1: कुन गीत गाउनुहुन्छ? लगाउनुहोस्।
2: ए पोते सुरामा सुन्ने किन बन्दिन, तर आएन सर, नहुन्छ है बिदाई।
1: अलिकति तयारी गरेर आउनु, मैले त्यसैले भन्छु कार्यक्रमको बारेमा बुझेर आउनुहोस्, तपाईँहरूले मान्दै मान्नुहुन्न, अहिलेको लागि विदा गर्छौँ, नमस्ते। अब हेर्नुहोस् त, होइन मैले जानकारी गराएँ पुरानो गीत गाउनुहोस् भने, अब कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर मात्र हुँदैन क्या, कार्यक्रमको बारेमा बुझ्नुपर्छ। त्यस हामी भन्छौँ रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ भनेर, हाम्रो स्लोगन नै छ यो कार्यक्रमको। त्यसैले कार्यक्रम सुन्नुहोस् न अनि पहिला राम्रोसँग बुझ्नुहोस् अनि मात्रै सहभागिता जनाउनुहोस् भन्छु मैले, होइन मैले यत्तिकै त भने होइन नि, होइन तपाईँहरूलाई नै सजिलो होस्। अब यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
2: हजुर नमस्ते,
1: को बोल्नुभयो कहाँबाट?
2: म तेह्रथुमबाट बोलेको।
1: नाम भन्न मिल्छ?
2: हजुर मिल्छ, बिरबहादुर लिम्बु।
1: वीर बहादुर लिम्बू तेह्रथुममा हामीलाई रेडियो मेन्स्यामबाट सुन्नुभयो?
2: हजुर मेन्स्यामबाट।
1: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ आज?
2: एउटा खगेन्द्र याक्सले गाउनु भएको यो तिउहा दोगाना भन्ने गाउँछु म।
1: कति सालको गीत हो, कति साल अगाडि आएको गीत हो
2: यो? लगभग यो 70 भन्दा अगाडि त्यो लगभग 65 सालतिरको।
1: लगाउनु सुसु भाइ।
2: हुन्छ। तिउहा दोभाना ख्याल ख्याल दोभाना कालोमा कालो आँखामा जाँचन तिर सरिरहन तिमीलाई भने साथेको खान्छु त्यो मेरो जीवन तिमीलाई भने साथेको खान्छु त्यो मेरो जीवन।
1: हुन्छ, कार्यक्रममा आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद, फेरि फेरिको बसाइमा आउनुहोला, बिदा गर्छौँ, नमस्ते।
2: नमस्ते नमस्ते।
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी तेह्रथुमबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ, पालो तपाईँको हो, फोन गर्नुहोला, गीत गाउनका लागि आउनुहोला, पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हेलो नमस्कार।
1: नमस्कार, को बोल्नुभयो?
3: म सन्दीप गुप्ता बोलेको।
1: कहाँबाट?
3: धनकुटा महाराष्ट्र नगरपालिका 9
1: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई? कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेको?
3: ए त्यो मैले यो अहिले भर्खर हजुरहरूले नम्बर दिँदै हुन्थ्यो अनि म चाहिँ यो थाहा भएर सुनेर यहाँ हजुरलाई कल गरेको हो।
1: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेको? यो कल हामी लिन सक्दैनौँ, प्राविधिक मित्र फोन काटिदिनुहोला। उहाँको ध्यान हामीतिर थिएन, कार्यक्रमको बारेमा जानकारी छ जस्तो पनि लागेन, रेडियोबाट सुन्दै हुनुहुन्छ भनेको उहाँले भन्न सक्नु भएन, त्यस्तो त नगरौँ न हो। आइसकेपछि कमसेकम कार्यक्रमको बारेमा बुझेर कुन रेडियोबाट सुन्दैछु भन्ने कुरा जानेर मात्रै आइदिनुहोस् क्या, असाध्यै राम्रो हुन्छ त्यस्तो गर्नुभयो भने। 9868304040 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। हामी यति बेला पूर्वको मेचीदेखि पश्चिमको मम्माका रेडियोहरूबाट गुन्जिराखेका छौँ, होइन, पूर्वको मेचीमा तेह्रथुम र पश्चिमको महाकालीमा कञ्चनपुर बैटरी सम्मका रेडियोहरूबाट हामी यति बेला गुन्जिराखेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? को बोल्नु भयो कहाँबाट? नाम अलि बुझेन हजुर। सुषमा राई कहाँबाट? बासीखुराबाट। लाउड स्पिकर बन्द गर्नु न, तपाईँको आवाज त के हो, दुईवटा आइरहेछ त। आज कुन गीत गाउनुहुन्छ? पुरानो हो कि नयाँ हो भन्नुहोस् त?
4: पुरानै हो।
1: ल, कुन गीत गाउनुहुन्छ? गीतको बोल त आउँछ होला नि।
4: अब आउँछ, म गाउँछु नि।
1: गीतको नाम त पहिला गीतको बोल भन्नुहोस् त, कुन गीत गाउनुहुन्छ? गीतको बोल भन्नुहोस् न, कुन गीत गाउनुहुन्छ?
4: गीतको बोल
1: हजुर,
4: पुरानो गीत हो, नाइनको सङ्ग मन भन्ने भन्छु नि।
1: लगाउनुहोस्।
4: हुन्छ। नाइनको सङ्ग मन सकरिके जाउ, बिर्सि दे बन्धु माया बर्ख जन, ए हो सम्झे मे बिर्सि भन्छु आइरान। यति नै भयो।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथीहरूले, यो गीतको बल भन्नलाई कति अप्ठ्यारो मान्नु भएको, गीतको बल भन्दैमा के हुन्छ र, हामीलाई पनि थाहा हुन्छ यो नयाँ हो कि पुरानो गीत हो। कतिपय साथीहरूले के हुन्छ भने म गीतबाटै सुरु गर्छु भन्नुहुन्छ, गीत नयाँ हो कि पुरानो थाहै पाउनुहुन्न कि, त्यो भएर हामीले गीतको बल सोध्छौँ तपाईँलाई, तपाईँलाई नै सजिलो होस् भनेर है। अब हामी कार्यक्रमको अन्तिममा छौँ, कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? धेरैजनाको साथीहरूको फोन काट्नु पर्यो, त्यो हाम्रो रहर होइन, हाम्रो बाध्यता हो, होइन, तपाईँहरूको फोन काट्नु हाम्रो रहर कति पनि होइन, हामीले त साथीहरूको फोन काट्न नपरे पनि हुन्थ्यो भन्ने सोध्छौँ, तर के गर्ने, तपाईँहरू आफै नियम विपरीत गरिदिनुहुन्छ, नियम त सबैको लागि हो नि, बराबर हो, होइन, त्यो कारणले गर्दाखेरि आइसकेपछि कार्यक्रमको बारेमा बुझेर कार्यक्रमलाई सुनेर मात्रै फोन डायल गर्नुहोला। भोलिका दिनहरूमा म तपाईँलाई आग्रह गर्छु, यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलझलाबाट टेकमन विश्व लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू व्यक्त गर्छु। कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, मनपर्छ भने मनपर्छ भन्नुहोस्, कुन कुन ठाउँबाट सुन्नुहुन्छ त्यो पनि भन्नुहोस्। मलाई दुई तिनजना साथीहरूलाई म्यासेज गर्नुभएको थियो, तर म्यासेजमा के भन्नु भन्दाखेरि सबै कुरा लेख्नुभयो, कार्यक्रम म सुन्दैछु भन्नुभयो, एकजनाले चाहिँ धनकुटाबाट सुन्दैछु भनेर लेख्नु भएको थियो, एकजनाले गुल्मीबाट सुन्दैछु लेख्नु भएको थियो, एकजनाले काभ्रे गरिमा श्रेष्ठ काभ्रेबाट सुन्दैछु भनेर लेख्नु भएको थियो। गरिमा श्रेष्ठले मात्रै आफ्नो नाम लेख्नुभयो, अरू कसैले पनि आफ्नो नाम लेख्नु भएको छैन। म्यासेज गर्नुहुन्छ भने आफ्नो नाम त कम दिनुहोस्, नाम ठाउँ नभइकन कहाँबाट हो कस्तो हो भन्ने मैले कसरी थाहा पाउने त है। त्यसैले कुन कुन ठाउँबाट कार्यक्रम सुन्नुहुन्छ म्यासेज अथवा फोन गरेर जानकारी गराउनु होला, किनभने फोन नलागेको हुनसक्छ। त्यसैले कुन कुन ठाउँबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ 9864417298 नम्बर टिप्नुहोला, 9864417298 फोन अथवा म्यासेज गरेर कुन कुन ठाउँबाट कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रम मनपर्छ कि मन पर्दैन कि, कुनै कमी कमजोरी पो छ कि, भन्ने कुरा जानकारी गराइदिनु होला भन्दै आजको लागि जाऊ बाबु नभन्नु आमा जन्नामो साउको मेलामा भगवान भण्डारीको आवाजमा रहेको गीत छोड्दै आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। यो त मैलाइङ्स गीत पर्यो, ठिक छ, मैलाइङ्स विष्णु खत्रीको आवाजमा रहेको गीत छोड्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: यो समय दमौली एफएम को हो।
4: यति बेला साँझको 5 बजेको छ।
3: It's 5 p.m.
5: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 पाइन्छ नि दिदी।
5: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
5: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
8: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
9: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
8: अनि त्यो कहाँ पाइन्छ त?
9: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98 466 14 438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98 16 64 66 83,
11: 98 560 43 234।
12: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
14: दाजु भाइको के को गफ गफ हुँदैछ?
12: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
14: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2000

बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739।

0: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: धारा तोरी को तेल।
1: धेरै भइसक्यो खेल खेलमा छिरेको, सबलाई थाहा छ यो कुरा, थाहा छ नि, थाहा छैन भने सुन।
2: सबजना

0: EFM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

क्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना सूचना सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो, के खाजा खाने होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704074042434।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 2990, 98171 5160।

0: FM 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV sets of box. मात्र रु 12 से प्रति महीना में. शर्तहरु लागू होने छन्. छिटो बने गई Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9840611818
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हँ तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट
6: Smooth flow, Crompton quality, pro nai pro.
7: Yo naya varsha ko avasar ma Crompton brand ka air cooler, ceiling fan, stand fan, mixer ra iron ko kharid ma exciting offer paunu hos. Har ek 15 din ma Crompton ko mixer ra bumper lucky drama, my dear double door refrigerator jitne mauka pani. Nagrikta matra bhai pugcha, sahaj EMI marfat kharid garna sakinchha.
8: Yo Nepali Radio.
9: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
10: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं स्थानीय तह निर्वाचनका लागि कंग्रेसको नयाँ मापदण्ड सम्बन्धी खबरबाट नेपाली कंग्रेसले आगामी स्थानीय तह निर्वाचनका लागि नयाँ मापदण्ड तय गरेको छ पार्टीबाट टिकट

0: सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेका नेताहरूलाई उम्मेद्वार नबनाइने प्रश्न पार्नु भएको छ। नेतृत्व विकासका लागि पार्टीले छुट्टै युनिट गठन गरेको जानकारी दिँदै उहाँले देशका 753 पालिकामा चुनाव लड्न चाहने पुराना तथा नयाँ आकांक्षीहरूले अनिवार्य रूपमा एकाडेमीमा भर्ना भएर तोकिएको कोर्स पूरा गर्नुपर्ने बताउनु भएको छ। यो कोर्स पूरा गरेपछि मात्रै उनीहरू उम्मेद्वारका लागि योग्य मानिनेछन्। कंग्रेसले महिलाको राजनीतिक प्रतिनिधित्व बढ़ाउन आगामी स्थानीय निर्वाचनमा 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा महिलालाई मेयर वा अध्यक्षको उम्मेद्वार बनाउने तयारी गरेको छ। आगामी वर्ष हुने निर्वाचनका लागि उम्मेद्वार छनौट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले इलेक्सन ब्यूरो समेत गठन गरिसकेको छ, जसको नेतृत्व पुष्पा भूषालले गरिरहनु भएको छ। सभापति थापाले यस अभियानलाई सफल बनाउन अहिलेदेखि नै मेहनत र कोशिश गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ।
1: जेन्जी जनआन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई तत्काल रिहाको माग गरिएको छ। विभिन्न युवा समूह र अभियन्ताहरूले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बन्दीहरूको तत्काल तथा विनाशर्त रिहाई र उनीहरूमाथि लगाएका सम्पूर्ण मुद्दाहरू फिर्ता लिन सरकारसँग माग गरेका छन्। भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा पक्राउ परेका सयौं युवाहरू अझै पनि विभिन्न मुद्दामा थुनामा छन्। आन्दोलनमा सहभागी भएकै आधारमा मात्रै युवाहरूमाथि 900 भन्दा बढी मुद्दा चलाइएको, करोड़ौंको बिगो र वर्षौं कैद माग गरिएको भन्दै युवा समूहहरूले आपत्ति जनाएका छन्। राज्यको यो कदम संविधानले ग्यारेन्टी गरेको विचार अभिव्यक्ति र शान्तिपूर्ण प्रदर्शनको स्वतन्त्रताको विरूद्धमा रहेको उनीहरूको ठहर छ। यसअघि गत मंगिर 24 गते नेपाल सरकार र जेन्जी आन्दोलनका प्रतिनिधिहरूबीच भएको 10 बुधे सम्झौता महिनौ बितिसक्दा समेत कार्यान्वयन नगरेकोमा अभियन्ताहरूले आक्रोश पोखेका छन्। सम्झौताको राजपत्रमा प्रकाशित निर्णय अनुसार 15 दिनभित्र छानबिन गरी गम्भीर अपराधमा संलग्न नरहेकाहरूलाई तत्काल थुनामुक्त गर्ने र मुद्दा फिर्ता लिने प्रतिबद्धता गरिएको थियो। सम्झौता कार्यान्वयन नभएकै कारण थुनुवाका पीड़ित परिवारहरू विगत 18 दिनदेखि माइतीघर मण्डलाको सड़कमा निरन्तर धरना र आन्दोलन गर्न बाध्य भएका छन्। यी मागहरूप्रति राज्य अझै पनि उदासीन रहेमा सम्पूर्ण जेन्जी युवा समूहहरू सड़कमा आउने चेतावनी दिइएको छ।
0: सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध र भ्रष्टाचार मुक्त बनाउन सरकार गलत दिशामा गएको खण्डमा सचेत गराउन आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित लायन्स क्लबको कार्यक्रममा बोल्दै सभामुख अर्यालले सरकारले काममा ढिलाइ गरेमा वा गल्ती गरेमा नागरिक समाजले खबरदारी गर्नुपर्ने बताउनु भएको हो। उहाँले जनताको आवश्यकता अनुसारको कानून निर्माणका लागि व्यवस्थापिकालाई आवश्यक सुझाव दिन र सांसदहरूलाई निरन्तर घचघच्याउन समेत आह्वान गर्नुभएको छ। हाम्रै पुस्ताले देशमा सुशासन कायम गर्नुपर्नेमा जोड़ दिँदै सभामुख अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गरी विदेशीका युवाहरूलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभएको छ।
1: विगत एक सातादेखि अवरुद्ध कोशी प्रदेशसभाको गतिरोध अन्तत राजनैतिक दलहरूबीचको सहमतिसँगै हटेको छ। संसद सुचारू भएसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता र बजेटका सिद्धान्तहरू सदनमा पेश गरेको छ। नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको भन्ने सभामुखको घोषणाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले जेठ 12 गतेदेखि कोशी प्रदेशसभा अवरुद्ध गर्दै आएका थिए। तर आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त घोषणा सच्याउने सहमति भएसँगै सदनको गतिरोध अन्त्य भएको हो। संसद खुले लगत्तै आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको छ। प्रस्तुत प्राथमिकतामा सार्वजनिक सेवा प्रवाहलाई डिजिटलाइजेसन गर्ने, विकास आयोजनाको ढिलासुस्ती अन्त्य गर्ने र नतिजामा आधारित अनुगमन प्रणाली लागू गर्ने घोषणा गरिएको छ। अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रको आधुनिकीकरण र जलजलाग्रस्त तथा सुक्खा क्षेत्रमा खानेपानी आपूर्तिलाई सरकारले जोड़ दिएको छ। यस्तै सड़क सञ्जाल व्यवस्थित गर्न प्रादेशिक सड़क गुरियोजना अनुसार बहुवर्षीय आयोजनाहरूलाई पर्याप्त बजेट छुट्याउने मन्त्री लिङथेपले बताउनुभयो। पर्यटन प्रवर्धनका लागि सरकारले 2083 साउनदेखि 2085 असार मसान्तसम्मलाई कोशी भ्रमण वर्षका रूपमा मनाउने विशेष योजना अघि सारेको छ। विगतका प्राकृतिक घटना र संघीय अनुदानमा आएको कमीका कारण प्रदेशको स्रोतमा केही दबाव परे पनि करको दायरा विस्तार गर्दै आन्तरिक राजस्व बलियो बनाउने सरकारको रणनीति छ। यसका साथै युवा

0: महिला र पिछडिएका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता समेत बजेटको प्राथमिकतामा परेको छ।
1: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेको भन्दै त्यसलाई तत्काल फिर्ता लिन माग गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले सरकारको यो निर्णय आम उपभोक्ताको हित विपरीत र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्धमा रहेको बताउनु भएको हो। नेपालमा विद्युतको पहुँच विस्तारसँगै खाना पकाउने र पानी तताउने जस्ता घरायसी कार्यमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा सरकारले अतिरिक्त करको भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको उहाँको टिप्पणी छ। अध्यक्ष घिसिङका अनुसार मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता हुन्। यस्तो अवस्थामा नयाँ कर लाग्दा लाखौं परिवारको मासिक खर्च बढ़ने र घरायसी भान्सा झनै महँगो बन्नेछ।
0: आकर्षक आमदानी र सुरक्षित भविष्यको प्रलोभनमा पारेर मानव तस्करीको फन्दामा पुर्याइएका 453 जना नेपाली नागरिकलाई एकैसाथ भारतबाट सकुशल उद्धार गरिएको छ। राम्रो काम र मोटो कमाई हुने झुटो आश्वासन देखाएर तस्करहरूले भारतको कुशीनगर क्षेत्रमा पुर्याई अलपत्र पारेका उनीहरूलाई नेपाल र भारतका सुरक्षा निकायको संयुक्त प्रयासमा उद्धार गरिएको हो। उद्धार गरिएका सबैलाई रूपन्देहीको बेलिया नाका हुँदै स्वदेश फिर्ता ल्याइएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्य रूपन्देहीको प्रत्यक्ष संरक्षणमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यति ठूलो संख्यामा नेपालीलाई प्रलोभनमा पारेर सीमापारी पुर्याउने यो भयानक गिरोह र मानव तस्करीको सञ्जालबारे प्रहरीले अहिले सूक्ष्म रूपमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सर को खरीदमा क्याशब्याक तथा स्योर शॉट गिफ्ट्स, वॉशिंग मशीनमा 6 केजी एरियल मैटिक, डिशवाशरमा वॉशिंग टैबलेट्स, एयर कंडीशनरमा इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवनमा प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
3: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
4: New five.
5: विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर शॉट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रिजल्ट जित्ने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब बाँकी खबर। गत वैशाख 1 गतेदेखि आजसम्म 1.5 महिनाको अवधिमा विपदका कारण देशभर 75 जनाको मृत्यु भएको छ। यस अवधिमा भएका 1684 विपदका प्रमुख घटनाहरूमा परि 414 जना घाइते भएका छन् भने 2281 परिवार प्रभावित बनेका छन्। 1.5 महिनाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी लेख लागेर 17 जना चट्याङ परेर 14 जना, हावाहुरीबाट 13 र आगो लागेका कारण 11 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। पछिल्लो 24 घण्टामा मात्रै देशका विभिन्न 27 जिल्लामा 35 विपदका घटनाहरू भएका छन्। यस अवधिमा आगलागी, हावाहुरी, बाढ़ी पहिरो, अविरल वर्षा, सर्पदंश र चट्याङका घटनाहरू भएका हुन्। घटनामा परि 3 जना घाइते भएका छन्।
8: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दी गाउँपालिका 1 गुनादीमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि 1 जना वृद्धको मृत्यु भएको छ। बा एक प 927 नम्बरको पर्यटक बसको ठक्करबाट बाटो काट्दै गरेका स्थानीय 78 वर्षीय समर बहादुर राणा भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका 1 भारदहमा आजै केरा बगानमा करेन्ट लागेर 1 किसानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय 48 वर्षीय सहदेव लौगीको केरा बगानमा धानको बिउ छर्नका लागि विद्युतीय मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
7: हदबन्दी सम्बन्धी कानूनी जटिलताका कारण देशको घर जग्गा तथा आवास क्षेत्रमा अरबौंको सम्पत्ति रोक्का भएको छ। व्यवसायीहरूले यो गतिरोध अन्त्यका लागि साउन महिना नपर्खिएर तत्काल अध्यादेश मार्फत नयाँ व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले हदबन्दी सम्बन्धी कानूनी झमेलाका कारण घर जग्गा तथा आवास क्षेत्रमा करिब 2 खर्ब रूपियाँ बराबरको सम्पत्ति रोक्का रहेको बताउनु भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको 1900 वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष घिमिरेले हदबन्दी सम्बन्धी किता काठको नयाँ व्यवस्था आगामी साउनदेखि लागू हुने बजेट नियमावलीको प्रतीक्षा नगरी अध्यादेश मार्फत तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ। रोकिएका यी कारोबारहरू तत्काल खुल्ला गरिए सरकारलाई कम्तीमा 20 अर्ब रूपियाँ राजस्व प्राप्त हुने दावी महासंघले गरेको छ।
8: काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका 1186 सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन्। महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये हाल 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा आफ्नो वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन्। महानगरको सहकारी विभागका प्रमुख ध्रुव कुमार काफ्रेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ। सहकारीहरूमा सुशासन कायम राख्न र नियमनलाई थप प्रभावकारी बनाउन महानगरले नयाँ रणनीति अप्नाएको छ, जसका लागि ओडा महिला सञ्जाललाई विशेष जिम्मेवारी सुम्पिएको छ। महिला सञ्जालले सामूहिक हित र मेलमिलाप मार्फत बचतकर्ताको बचत रकम फिर्ता गराउन र ऋण नतिर्ने ऋणीहरूबाट ऋण उठाउन सहजीकरणको भूमिका निर्वाह गर्नेछ। यस प्रक्रिया अन्तर्गत ओडाबाट सूचना जारी गर्दा समेत ऋण तिर्न चासो नदेखाउने वा सम्पर्कमा नआउने ऋणीहरूको सार्वजनिक आधारभूत सेवामा प्रतिबन्ध लगाउनेसम्मको कारवाहीका लागि ओडा अध्यक्ष र विभागलाई सुझाव दिएको जनाइएको छ।
7: काठमाडौँ हेटौडा जोड्ने छोटो दूरीको चितलाङ थानकोट सड़क मार्गमा भोलि जेठ 17 गतेदेखि दुई साताका लागि सवारी साधन आवागमन बन्द गरिने भएको छ। गणेशमान मार्ग समेत भनिने यस सड़क खण्डमा ढलान कालोपत्र र टेवा पर्खाल निर्माण लगायतका सुधार कार्य गर्न जेठ 30 गतेसम्मका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गर्न लागि हो। काठमाडौँको पानीघट्टदेखि मकवानपुरको चितलाङ बजारसम्मको करिब 7.5 किलोमिटर सड़क खण्डमा काम अघि बढ़ाइनेछ। यस अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न र आवश्यक सहजीकरण गरिदिन सड़क विभाग डिभिजनले थाहा र चन्द्रागिरी नगरपालिकालाई आग्रह गरेको छ। यता हेटौडा कुलेखानी फाखेल फर्फिङ सड़क खण्डमा पनि आजदेखि नै सवारी साधन आउजाउ गर्न रोक लगाइएको छ। कुलेखानी फाखेल खण्डको महालक्ष्मी खोलामा निर्माणाधीन पुल र पहुँच मार्गमा ढलान गर्नुपर्ने भएकाले सड़क एक महिनाका लागि बन्द गरिएको हो। अब हेटौडाबाट काठमाडौँ आउजाउ गर्ने सवारी साधनहरूले वैकल्पिक मार्गका रूपमा खुल्ला रहेको कुलेखानी सिस्नेरी दक्षिणकाली खण्ड प्रयोग गर्नुपर्नेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै निराशाजनक देखिएको छ। चालू आर्थिक वर्षका लागि 31,97,09,00,000 रुपियाँको कुल बजेट ल्याएको गण्डकी सरकारले अहिलेसम्म 10,58,00,000,000 रुपियाँ अर्थात् कुल बजेटको जम्मा 33.09% मात्र खर्च गर्न सकेको छ। अघिल्लो वर्ष यही अवधिमा 40% भन्दा बढी खर्च भएकोमा यस वर्ष बजेट खर्च 7% भन्दा बढीले घटेको हो। सरकारको विकास खर्च अर्थात् पुँजीगत खर्चको अवस्था झनै कमजोर छ। पुँजीगत तर्फ 19,10,00,000,000 रुपियाँ विनियोजन भएकोमा 10.5 महिनाको अवधिमा जम्मा 30% अर्थात् 5,74,00,000,000 रुपियाँ मात्र खर्च हुन सकेको छ।
2: खानी तथा भूगर्भ विभागले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि चीन सरकारसँग दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। चीनको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजना अन्तर्गत विभाग र चाइना जियोलोजिकल सर्वेबीच थप सम्झौताका लागि आन्तरिक तयारी शुरू गरिएको हो। परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार दैलेखको जलजलीमा पहिलो चरणको ड्रिलिङ सिस्मिक र जियोलोजिकल सर्वे सफलतापूर्वक सम्पन्न भइसकेको छ।
1: अब विदेशका खबर। भारतका विभिन्न 15 भन्दा बढी राज्यमा प्री मनसुन वर्षाको अलर्ट जारी गरिएको छ। भीषण आँधीहुरी वर्षा र चट्याङका कारण पछिल्लो 24 घण्टामा बिहार र उत्तर प्रदेशमा 48 जनाको ज्यान गएको छ। उत्तर प्रदेशको सहारनपुरमा भारी वर्षा पछि आएको बाढीले गुडिरहेका कार र ट्र्याक्टर सहित 10 गाडी बगाएको छ। मौसमका कारण बिहारको राजधानी पटनाको हवाई उडान समेत प्रभावित भएको छ। पटना विमानस्थलमा अवतरण गर्नुपर्ने उडानहरू डाइभर्ट र ढिलाइ हुँदा 500 भन्दा बढी यात्रुहरू अलपत्र परेका छन्। भारतीय मौसम विभागले उत्तर प्रदेशका सबै 75 जिल्ला र बिहारका 25 जिल्लामा वर्षाको अलर्ट जारी राखेको छ।
2: युद्ध विराम सहमतिको उल्लंघन गर्दै इजरायलले लेबनानमा आक्रमण गरिरहेको छ। दक्षिणी लेबनानमा इजरायली सेनाले लगातार हवाई आक्रमण गरेपछि त्यहाँ आपतकालीन उद्धार कार्य तथा राहत सामग्री वितरणमा अवरोध सिर्जना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बारम्बारको विस्थापन आदेशका कारण हजारौं परिवार टायर शहरका आश्रय स्थलहरू भरिएपछि उत्तरतर्फ सर्न बाध्य भएका छन्। अप्रिल 17 लागू भएको युद्ध विराम उल्लंघन गर्दै इजरायल र हिजबुल्ला बीच लेबनानमा भीषण भिडन्त जारी छ। वाशिङटनमा दुई देश बीच ऐतिहासिक सुरक्षा वार्ता भएको भोलिपल्ट आज इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानका थप 7 गाउँका लागि नयाँ निकासी आदेश जारी गरेका छन्।
1: अब खेल खबर। मलेसियामा जारी एसियाली खेलकुद छनौट अन्तर्गतको महिला क्रिकेटमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको छ। यो हारसँगै मलेसिया आगामी 20 संस्करणको एसियाली खेलकुदका लागि छनौट भएको छ भने नेपालको सोझै छनौट हुने अवसर गुमेको छ। मलेसियासँगै अर्को सेमिफाइनल जितेको थाइल्याण्ड पनि एसियाली खेलकुदमा छनौट भइसकेको छ। सेमिफाइनलमा पराजित नेपालका लागि छनौट हुने अझै एक अन्तिम मौका बाँकी छ। अब तेस्रो स्थानका लागि नेपाल र चीन बीच खेल हुनेछ र उक्त खेल जित्ने टोली एसियाली खेलकुदका लागि छनौट हुने तेस्रो टोली बन्नेछ।
2: र आगामी जुन 11 जुलाई 19 अमेरिका क्यानेडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि घरेलु टोली क्यानेडाले आफ्नो खेलाड़ी टोलीको घोषणा गरेको छ। क्यानेडाका मुख्य प्रशिक्षक जेसी मार्सले आज 26 टोलीको घोषणा गरेका हुन्। आगामी विश्वकपका लागि क्यानेडा समूह बीमा रहेको छ। यस समूहमा क्यानेडासँगै बोस्निया एण्ड हर्जगोभिना स्विजरल्याण्ड र कतार रहेका छन्। प्रतियोगिताको घरेलु टोली समेत रहेको क्यानेडाले आगामी जेठ 30 हर्जगोभिनासँग आफ्नो पहिलो खेल खेल्दै विश्वकप यात्राको शुरूआत गर्ने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: कांग्रेसको उम्मेद्वार बन्न लिडरशिप एकाडेमी अनिवार्य कोर्स पूरा नगरे आगामी स्थानीय तह निर्वाचनमा टिकट नपाइने। कम्तीमा 100 पालिकाको प्रमुखमा महिलालाई उम्मेद्वार बनाउने सभापति थापाको घोषणा।
2: जेन्जी जनआन्दोलनका बन्दीहरूलाई तत्काल रिहा गर्न दबाव। अन्यथा देशभर सशक्त आन्दोलन गर्ने युवा समूह र अभियन्ताहरूको घोषणा। 900 भन्दा बढी मुद्दा चलाइएकोमा आपत्ति।
1: कोशी प्रदेश सभाको गतिरोध अन्त्य। सभामुखले नीति तथा कार्यक्रम सम्बन्धी घोषणा सच्याएपछि सदन खुल्यो। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश।
2: भारतका 15 भन्दा बढी राज्यमा प्री मनसून अलर्ट जारी। उत्तर प्रदेश र बिहारमा आँधीहोरी र चट्याङबाट 48 जनाको मृत्यु। निरन्तर इजरायली हवाई आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित। थप 7 गाउँ खाली गर्न आदेश।
1: र मलेसिया र थाइल्यान्ड एसियाली खेलकुदमा छनौट। सेमिफाइनलमा चुकेको नेपालले अब तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्ने। विश्वकपका लागि क्यानाडाको टोली घोषणा।
2: हौस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज

0: झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमोली लक्ष्मी टोल सुनचादी लाइन,

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 58 00 700,
1: 98 460 40 344।
4: जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड। भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560917 र 98560867।
10: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42
5: 92-452-82-00। बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
9: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला? खै
13: जाम न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
14: हजुर हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
13: प्रोपाइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826-60-09-91 97-074-042-37।
15: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
15: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
15: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0-65-563-715 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।

0: पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यासनगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नु हुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
9: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
8: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
9: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
9: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

हो बाबा, जब आज आकाशमा कालो बादल मडारिन्छ अनि चम्किन थाल्छन् बिजुलीहरू, त्यति बेला आमा रुँदै रुँदै सुनाउँछिन् हाम्रो कथा, र आमा सुनाउँछिन्, मेरा लागि तपाईँले कयौँ सपना देख्नु भएको थियो, कहाँ हुनुहुन्छ बाबा तपाईँ, कस्तो कर्म रहेछ नि आमा हाम्रो, परेली भरि आँसु बनाई ओठमा मुस्कान ल्याउने कोसिस गर्यो, पुरा गर्छौ आमा म तिम्रो सपना।

ओहो बाबा, जब आज आकाशमा कालो बादल मडारिन्छ अनि चम्किन थाल्छन् बिजुलीहरू, त्यति बेला आमा रुँदै रुँदै सुनाउँछिन् हाम्रो कथा र आमा सुनाउँछिन्, मेरा लागि तपाईँले कयौँ सपना देख्नु भएको थियो, कहाँ हुनुहुन्छ बाबा तपाईँ, कस्तो कर्म रहेछ नि आमा हाम्रो, परेली भरि आँसु बनाई ओठमा मुस्कान ल्याउने कोसिस गर्यो, पुरा गर्छु आमा म तिम्रो सपना।

डिजिटल म्युजिक प्रालीको अर्को सशक्त प्रस्तुतिमा स्वर्गीय धनी भीमा कुमारी दुरा र पछिल्लो समयमा निकै चर्चा कमाएका उनी गायक तथा लय शब्द संकलक पुष्कल शर्माको सुमधुर आवाजमा पाल्पा भुवन पोखरीमा जन्मनु भएका सर्जक रूपेश ढकाल र गुलमेली उमेश कुँवरको संयुक्त शब्द सिर्जनामा गुलमेली गायक तथा लय संकलक होमनाथ कुँवरको लय सिर्जनामा उनी पाल्पाली रूपेश ढकालको वास्तविक यथार्थ जीवनमा आधारित लोकदोहोरी गीत दुखी रहेछ कर्म पीआरबीटी पुरुष 6054-2059 महिला 6054-2060 यूटीएल पुरुष 7732-6780 महिला 7732-6781 विशेष सहयोगी सुन्दर खनाल

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
5: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
13: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
17: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
16: अनि त्यो कहाँ पाइन्छ त?
17: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
18: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
19: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
20: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
19: फर्निचर उद्योग
21: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल,
20: मोबाइल नम्बर 9816664683,
22: 9856043234।
23: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध

0: EFM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817158098, 9464603385।
3: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065315332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98-41-12-07-40।
2: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यासचार दमौली तनहुँ। फोन नम्बर 9856363 9856607 र 9856608।
0: दमौली FM 94.2 समुदायको आवाज।
7: सूचना।
8: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
7: हाम्रा सेवाहरू:
8: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
7: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
8: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
7: फोन नम्बर 9828800080 9151045।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूचना सूचना सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: नववर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसीएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसीएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: अब वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्र्याक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443091।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: सन् 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्र्याक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: नववर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्र्याक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्। एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0655431।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।
2: दमौली एफएम 94.2 समुदायको आवाज।
3: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू:
5: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
4: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
3: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
4: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
3: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
4: उचित छात्रवृत्तिको व्यवस्था,
5: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
4: स्वस्थ चमेना गृहको व्यवस्था,
5: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
4: सम्पर्क नम्बर 0656464595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, ब्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
6: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
7: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
8: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
7: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
12: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
11: अनि त्यो कहाँ पाइन्छ त?
12: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
13: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
14: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
13: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
14: फर्निचर उद्योग
13: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
12: 9560443234।
15: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
16: दाजुभाइको के को गफ गफ हुँदैछ?
15: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
16: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि, विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
15: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
16: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739931।
17: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
18: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
17: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
18: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
17: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0656536715 र 9841120740।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: TFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
7: 98 0 58 00 700,
1: 98 460 40 304।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना सूचना सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
3: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज आवाज
1: आवाज हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनेलसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौ।

आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुतिपछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।

0: आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजनपछि अब यहाँहरु समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश।
1: विष्णु स्मृतिमा भनिएको छ, अतिथिर यस्य भग्नासु गृहात् प्रतिनिवर्तते तस्मात् सुकृतमादाय दुष्कृतम् तु प्रयच्छति। अर्थात् विष्णु स्मृतिमा भनिएको यो भनाईको अर्थ हुन्छ, जसको घरबाट अतिथि निराश भएर फर्किन्छन्, त्यसरी निराश भएर फर्किएका अतिथिले त्यो घरवालालाई आफ्नो पाप दिएर बदलामा घरवालाको पुण्य लिएर जाने गर्दछन्। तसर्थ अतिथिलाई सत्कार गरिनुपर्छ भन्ने शास्त्रीय मान्यता छ। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, कामना की रूपिणी हे कल्याणी आमा मन कामना। सिन्धु राणाको रचना, शुभबहादुरको संगीत तथा लोचन भट्टराईको स्वरमा।

0: आदरणीय श्रोतृवृन्द, अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 29 अध्यायको कथा सुन्न सक्नुहुनेछ। गएको प्रसङ्गमा परम तत्त्वको विवेचना अन्तर्गत योगचर्याको अनुष्ठानको प्रसङ्ग आएको थियो र यस अन्तर्गत कुनै पनि योगीले योगचर्याको अनुष्ठान गर्दछ भने उसले सदैव आत्मसुखको अनुभव गर्दछ भन्ने प्रसङ्ग आएको थियो र भगवान् श्रीकृष्णले उद्धवजीलाई यही बताउनु भएको थियो। आज भने भागवत धर्मको निरूपण। उद्धवले भगवान् श्रीकृष्ण समक्ष भन्दछन्, सुदस्तरामिमा मन्ये योगचर्या मनात्मनः यथाञ्जसा पुमान् सिद्धे तन्मे ब्रूह्यञ्जसा अच्युत। हे अच्युत, जसले आफ्ना मन र इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्दैन त्यस्तो मानिसका लागि हजुरले बताउनु भएको यो योगचर्या अति नै कठिन छ भन्ने मलाई लाग्दछ। अतः कुनै त्यस्तो सरल उपाय बताउनुहोस् जसको अवलम्बन गरेर मानिसले सजिलै सिद्धि अर्थात् मुक्ति प्राप्त गर्न सकोस्। प्रायशः पुण्डरीकाक्ष युञ्जन्तु योगिनो मनः विषिदन्त्य समाधानान् मनो निग्रह कर्षिता। हे कमलनयन, योगीहरू मनलाई नियन्त्रण गर्न अथक प्रयास गर्दछन् तापनि त्यसलाई नियन्त्रण गर्न सक्दैनन् अनि मनलाई वशमा राख्न नसक्दा प्रायः उनीहरू खिन्न हुन्छन्। अथात आनन्द दुःखम पदाम्बुजम हंसाश्रये रन्न रविन्द लोचन सुखम नु विशेषर योग कर्मभिष त्वन्माययामी विहता न मानिनः। हे कमलनयन, ज्ञान मार्ग र योग मार्गमा धेरै कष्ट भएकाले सारभूत वस्तु के हो र कुन वस्तु सारहीन छ भन्ने विवेचना गर्न कुशल मानिसहरू आनन्दको वर्षा गराउने हजुरको चरण कमलकै सेवन गर्दछन्। हजुरको मायाले तिनीहरूलाई मोहित गराउन सक्दैनन्। तर हे जगदीश्वर, हजुरका शरणमा नआएका योगी र कर्मीहरू जो आफूलाई योगविद र कर्मकाण्डमा सिपालु ठान्दछन् र अहङ्कार गर्दछन् तिनीहरू निश्चय नै हजुरको मायाद्वारा विमोहित अर्थात् नष्ट भएका छन्। किंचित्र मच्चित तबै तददेश बन्धो दासेषु नन्य शरणेषु यदात्मसात्त्वं यो रोचयत् सह मृगै स्वयमीश्वराणां श्रीमद् किरीट तटपीडित पादपीठः। हे अच्युत, हजुर सम्पूर्ण प्राणीहरूका परम सुहृद हुनुहुन्छ। ब्रह्मा आदि देवेश्वरहरू पनि आफ्नो दिव्य मुकुट हजुरले चरणकमल राख्ने पादपीठमा रगड्छन्, हजुरलाई ढोगिरहन्छन्। स्वयं अनन्त ब्रह्माण्डका अधीश्वर भए पनि हजुरले श्रीराम अवतारमा वानरहरूका साथ तथा श्रीकृष्ण रूपमा वृन्दावनका मृगहरूका साथ मित्रता गर्नुभएको थियो। त्यस्ता अनन्य शरण हजुर नन्द गोपी बलि आदि भक्तका अधीनस्थ हुनुभयो, यो हजुरको लागि कुनै आश्चर्यको कुरा होइन। तम त्वाखिलात्म दयितेश्वरमाश्रितानाम् सर्वार्थदम् सकृतविद् विसृजेत कोनु को वा भजेद् किमपि विस्मृतयेऽनुभूत्यै किं वा भवेन्न तव पादरजो जुसाम्नः। सम्पूर्ण जीवहरूका आत्मा प्रिय र स्वामी अनि आफ्नो शरणमा आएका भक्तहरूको सम्पूर्ण मनोरथ पूर्ण गर्नुहुने हजुरको उपकारलाई कुन विवेकले भुल्न सक्छ। इन्द्रियहरूको भोग र ऐश्वर्यको प्राप्ति हुने तर प्राप्त भएपछि बिस्तारै हजुरको विस्मृति हुँदै जाने स्वर्ग आदि लोकलाई विवेकीहरूले कहिल्यै पनि राम्रो मान्दैनन् र त्यो चाहँदा पनि चाहँदैनन्। हजुरको चरण रजको सेवा गर्ने हामी भक्तहरूका लागि दुर्लभ वस्तु नै के छ र? हामी भक्तहरू जे चाहन्छौँ हजुरको कृपाले ती वस्तुहरू हामीलाई स्वतः प्राप्त हुन्छन्। नैवोपयन्त पचितिम कवयस्तवेश ब्रह्मायुषापि कृत मृद्ध मुद स्मरन्तः योऽन्तर्बहिस्तनुभृताम् अशुभं विधुन्नन् नाचार्य चैत्य बपुषा स्वगतिं व्यनक्ति। हे प्रभु, हजुर सम्पूर्ण देहधारी प्राणीहरूको भित्र अन्तर्यामी रूपले तथा बाहिर गुरु रूपले रहेर तिनीहरूको ज्ञान प्रतिबन्धक पाप र विषय वासनाहरूलाई नष्ट गरिदिनुहुन्छ र आफ्नो दिव्य स्वरूपको प्रकट अर्थात् साक्षात्कार गराइदिनुहुन्छ। यस्ता परम दयालु हजुरको उपकारको ऋण तिर्न अर्थात् प्रतिउपकार गर्न ब्रह्मज्ञानीहरूले ब्रह्माजीको समान आयुद्वारा पनि सक्दैनन्। त्यसैले उनीहरूले हजुरले गर्नुभएको उपकारलाई सम्झिरहन्छन्। भगवान् श्रीकृष्णलाई उद्धवजीले यसरी भन्दै रहनुहुँदा अगाडिको प्रसङ्गमा सुखदेवजी भन्नुहुन्छ, इत्युद्धवेनात्यनुरक्त चेतसा पृष्ठ जगत क्रीडन कस शक्तिभिः गृहीत मूर्ति त्रय ईश्वरेश्वरो जगादश प्रेम मनोहर स्मितः। ब्रह्मा आदि देवताहरूका पनि ईश्वर भगवान् श्रीकृष्णले आफ्नो शक्तिद्वारा ब्रह्मा विष्णु र रुद्र रूपको धारण गर्नुहुन्छ। यो सम्पूर्ण चराचर जगत उहाँको केवल क्रीडा साधन मात्र हो। यस्ता भगवान् श्रीकृष्णलाई अनुरागले पूर्ण चित्त भएका उद्धवले प्रश्न गरेपछि उहाँले पनि प्रेमपूर्वक मुस्कुराउँदै भन्नुभयो। भगवान् श्रीकृष्ण उद्धवजीलाई भन्नुहुन्छ, हन्तते कथयिष्यामि मम धर्मानुसुमङ्गलान् यान् श्रद्धयाचरन् मर्त्यो मृत्युम् जयति दुर्जयम्। अहो, अब म तिमीलाई मेरा अति मङ्गलमय भागवत धर्मरूप अर्थात् मलाई प्राप्त गर्ने साधन बताउनेछु। जसको राम्ररी आचरण गर्ने मानिसले जन्म मरणात्मक संसार रूप दुर्जय मृत्युलाई पनि सजिलै जित्न सक्दछ। कुर्यात् सर्वाणि कर्माणि मदर्थम सनक स्मरन् मय्यर्पित मनश्चित्तो मद्धर्मात्म मनोरथिः। आफ्नो मन र चित्तलाई ममा अर्पण गरेपछि भक्तको मन मेरो धर्ममा रमाउन थाल्दछ। यसैले उसले मेरो प्रसन्नताको लागि मलाई नै स्मरण गर्दै आफ्ना सम्पूर्ण कर्महरू गरिरहोस्। देशान् पुण्या नश्रयेत् मद्भक्तै साधुभि श्रितान् देवासुर मनुष्येषु मद्भक्ता चरितानि च। मेरा साधु सज्जन भक्तहरू जहाँ जहाँ बसेका छन् त्यही त्यही ठाउँमा बस्नुपर्दछ, अनि देवता दानव र मनुष्यहरूमध्ये जो जो मेरा अत्यन्त भक्त छन् ती ती भक्तहरूको आचरणको अनुसरण पनि गर्नुपर्दछ। पृथक सत्रेण वा मह्यम पर्वयात्रा महोत्सवान् कारयेद् गीत नृत्याद्यैर् महाराज विभूतिभिः। आफू एक्लैले वा अन्य मान्छेहरूसँग मिलेर महाराजोचित वैभवपूर्वक गीत नृत्य वाद्य आदिले धुमधामसँग मेरो प्रसन्नताको लागि एकादशी पूर्णिमा जस्ता पर्वहरूमा यात्रा र महोत्सवहरूको आयोजना गराउनु। मामेव सर्वभूतेषु बहिरन्तरपावृतम् इच्छेतात्मनि चात्मानम् यथा खम मलाशय। अन्तःकरण शुद्ध भएको व्यक्तिले आकाश झैँ बाहिर र भित्र सबैतिर पूर्ण आवरण शून्य म परमात्मालाई नै सम्पूर्ण प्राणीहरूमा र आफ्नै हृदयमा समेत देखोस्। इति सर्वाणि भूतानि मद्भावे न महाद्युते सभाजयन् मन्यमानो ज्ञानम् केवलमाश्रितः ब्राह्मणे पुल्कशेस्तेने ब्रह्मण्येर्के स्फुलिङ्गके अक्रूरे कुरूरके चैव समद्रिक पण्डितो मतः। निर्मल बुद्धि भएका हे उद्धव, यसरी जुन भक्तले केवल ज्ञान दृष्टिको आश्रय लिएर सम्पूर्ण प्राणीहरू मेरो स्वरूप हुन् भन्ने बुझेर सबैलाई आदर सत्कार गर्दछ एवं ब्राह्मण र चाण्डाल चोर र ब्राह्मण भक्त सूर्य र आगोको झिल्का अक्रूर अर्थात् शान्त र क्रूर अर्थात् दुष्ट सबैमा म समान दृष्टि राख्दछ भने त्यो भक्त पण्डित अर्थात् ज्ञानी भनेर मानिन्छ। नरेश्व भिक्षणम मद्भावम पुंसो भावयतो चिरात् स्पर्धा सुया तिरस्कार साहङ्कार बियन्ति। सधैँ सबै मान्छेहरूमा जसले मेरो अर्थात् भगवानको भावना राख्दछ त्यस्तो भक्तको थोरै समयमा नै अहङ्कार सहित प्रतिस्पर्धा अर्थात् समान मान्छेमा हुने होडबाजी ईर्ष्या अर्थात् ठुला मान्छेसँग गरिने डाह र तिरस्कारको भावना अर्थात् आफूभन्दा निचमा हुने घृणा आदि द्वेषहरू नष्ट हुन्छन्। विसृज्य स्मयमानन् श्वान् दृशम वृणाम च दैहिकीम् प्रणमे दण्डवद भूमा वास्व चाण्डाल गोखरम। यदि कोही बन्धुजनले आफूलाई हाँसेर निन्दा गर्दछन् भने गरिरहन् म श्रेष्ठ छु अनि त्यो नीच छ भन्ने भेद दृष्टि तथा लोक लज्जा सबैलाई त्यागेर कुकुरदेखि लिएर चाण्डाल गाई र गधासम्मका सबै प्राणीहरूलाई भुइँमा झुकेर दण्डवत प्रणाम गर्नु। यावत् सर्वेषु भूतेषु मद्भावो नोपजायते तावदेवमुपासीत वाङ्मनः कायवृत्तिभिः। जबसम्म सम्पूर्ण प्राणीहरूमा मेरो भावना अर्थात् भगवद् बुद्धि हुँदैन तबसम्म वाणी मन र शरीरका कर्महरूद्वारा यसरी नै मेरो उपासना गरिरहनु पर्दछ। सम्पूर्ण प्राणीहरूलाई भगवानको नाम लिएर नमस्कार गर्नु, भगवते नमः भन्नु, वाणीको ईश्वर सर्वत्र हुनुहुन्छ भनेर चिन्तन गर्नु मनको र भुइँमा झुकेर सबैलाई प्रणाम गर्नु शरीरको धर्म हो। सर्वम ब्रह्मात्मकम तस्य विद्यात्म मनीषया परिपश्यन्नुपरमेत सर्वतो मुक्त संशय। यस्तो उपासना गर्ने उपासकका लागि सम्पूर्ण वस्तुहरू ब्रह्मरूप नै हुन्छन्। सर्वत्र ब्रह्मदृष्टि भएपछि उत्पन्न हुने आत्मसाक्षात्कार रूप ज्ञानद्वारा ऊ सबैतिर ब्रह्म मात्र देख्न थाल्दछ। यसपछि मात्र ऊ सम्पूर्ण सन्देहबाट मुक्त हुन्छ र सम्पूर्ण क्रियाहरूबाट निवृत्त हुन सक्छ। बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 29 अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिने लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5
1: रेडियो एनआरएन 99.1

0: आज विक्रम सम्बत 2083 जेठ 17 गते आइतबार, जेठ शुक्ल पञ्चमी 31 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बजेटले लगानी र उत्पादन बढाउने अपेक्षा, बजेटप्रति निजी क्षेत्र उत्साहित, निर्वाचनपछि शिथिल एमाले झुरमुराउँदै 12 अर्बको बुद्ध परिपथ परियोजना शुरू लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयन टाइम्समा छापिएको एउटै जीवबाट बनेका दुई पुलले जोडिए तीन जिल्ला शीर्षकको शुभ समाचार।
0: ओखलढुङ्गाको ज्योतिरघाटमा निर्माण सम्पन्न भएका दुई झोलुङ्गे पुलले तीन जिल्लालाई एकै स्थानमा जोड्दै स्थानीय आवागमन, व्यापार तथा पर्यटन प्रवर्धनमा नयाँ आयाम थपेको छ। दूधकोशी र सुनकोशी नदीको संगम स्थलमा बनेका यी पुलले ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्ला बीचको दूरी घट्नुका साथै नेपालको झोलुङ्गे पुल निर्माण इतिहासमा नयाँ कीर्तिमान समेत कायम गरेका छन्। विशेष कुरा के छ भने यी दुवै पुल एउटै जीप गेटवे संरचनाबाट निर्माण गरिएका छन्। एउटै जीपबाट दुई फरक दिशामा फैलिएका पुल मध्ये एउटा दूधकोशी नदी पार गर्दै खोटाङ जिल्लासँग जोडिएको छ भने अर्को सुनकोशी नदी पार गर्दै उदयपुर जिल्लासँग जोडिएको छ। प्राविधिक दृष्टिले समेत दुर्लभ मानिएको यस्तो संरचना नेपालमै पहिलो पटक निर्माण भएको बताइएको छ। सस्पेन्स ब्रिज डिभिजन कार्यालय पुलचोकका अनुसार इन्जिनियर दिन विनोद खड्काका अनुसार एउटै जीपबाट दुईवटा झोलुङ्गे पुल निर्माण भएको यो नेपालको पहिलो उदाहरण हो। दूधकोशी नदी खोटाङ र ओखलढुङ्गाको सिमाना हुँदै बग्छ भने सुनकोशी नदी ओखलढुङ्गा, उदयपुर र सिन्धुलीको भूभागलाई छुट्याउँदै बग्ने गर्दछ। यी दुई नदी ज्योतिरघाटमा आएर मिसिने भएकाले यो स्थान प्राकृतिक तथा भौगोलिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: नागरिकता मात्र भएपुग छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बजेटले बढाउला लगानी र उत्पादन शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण लिन मिल्ने रकम अधिक तरलता छ। मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रूपियाँ हाराहारीमा छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनको कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैंकलाई जानकारी दिए मात्रै पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्नुहुन्छ, यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन्, किनकि लगानी वृद्धिका लागि एकद्वार नीति पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन्, तर नतिजा आउन सकेको छैन, उहाँको भनाइ छ। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार बजेटको अध्ययन गरिरहे तापनि अहिलेसम्म हेर्दा तत्काल बैंक कर्जा प्रभाव हुने योजना देखिँदैन। सहकारीमा देखिएको समस्या समाधान र केन्द्रीय बैंकले पनि सहज बनाउने हो भने साना तथा मझौला उद्योगबाट कर्जाको माग हुन सक्छ, उहाँले बताउनुभयो। त्यस्तै युनिलिभरका प्रमुख कार्यकारी अधिकृत अमलन मुखर्जीका अनुसार कर सुधारका विषय लामो समयदेखि रोकिएका थिए, बजेटले सम्बोधन गरेको छ जुन सराहनीय छ। विदेशी लगानी कार्यान्वयनको अवस्था हेरेर आउनेछ, तर पनि कृषिजन्य उद्योगलाई पहिलो फाइदा पुग्नेछ, उहाँको भनाइ छ। अर्थतन्त्र लामो समयदेखि शिथिल छ, ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्।
3: निम्नवर्गलाई निराश बनाउने बजेट शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। जेनजी आन्दोलनको रापताप र झण्डै दुई तिहाईको बलियो जनमतसहित नयाँ सरकारको पहिलो बजेटले निम्नवर्गलाई निराश बनाएको छ। युवा प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारका अर्थविज्ञ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 को बजेटले तल्लो र निम्न वर्गका नागरिकमा ठूलो निराशा र आक्रोश जन्माएको हो। आन्दोलनको जगमा करिब 48% नागरिकको मत पाएर स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारसँग भूई तहका गरीब मजदूर र सुकुम्बासीहरूले ठूलो आशा राखेका थिए। विगतका परम्परागत सरकारहरूले आफूहरूलाई उपेक्षा गरेको महसुस गरेका विपन्न नागरिकले नयाँ र बलियो सरकारले आफ्नो समस्या हल गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र आधारभूत आवश्यकतामा राहत दिने अपेक्षा गरेका थिए, तर बजेट सार्वजनिक भएसँगै उनीहरूको आशा निराशा र असन्तोषमा बदलिएको हो। विगतमा बजेटमा जस्तो निम्न वर्गलाई प्रत्यक्ष असर गर्ने ऋण मिनाहा, किसानलाई सिंचाईको बिजुलीमा अनुदान, प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता लोकप्रिय र प्रत्यक्ष राहतका कार्यक्रमहरूलाई बजेटले पूरै व्यवस्था गरेको छ। मिटर ब्याजी पीड़ित साना किसान र मजदूरका समस्यालाई सम्बोधन गर्ने ठोस योजना बजेटमा समेटिएका छैनन्। यति मात्र होइन, निम्न वर्गको ढाड सिक्ने गरी सरकारले पहिलो पटक मूल्य अभिवृद्धि कर भ्याटमा बहुदर प्रणाली शुरू गर्दै मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% भ्याट थपेको छ। यसले ऊर्जा रूपान्तरण र स्वदेशी खर्च ऊर्जा खपत बढ़ाउने राष्ट्रिय अभियानमा धक्का लाग्ने मात्र होइन, निम्न र मध्यम वर्गको घरायसी खर्चमा समेत प्रत्यक्ष भार थपिने भएको छ।
2: बाह्र अर्बको परियोजना शुरू शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका चार स्थानीय तहसँग सम्झौता गरेको छ। सम्झौतामा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ। विभागका तर्फबाट महानिर्देशक रविन्द्र बोहराले हस्ताक्षर गर्नुभएको छ भने बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विश्व बैंकले गत मार्च 13 $85 मिलियन अर्थात करिब 12 अर्ब 66 करोड़ रूपियाँ ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको थियो। 5 वर्षीय परियोजना अन्तर्गत 4 वटै नगरपालिकाले करिब 3 मिलियन अमेरिकी डलर अर्थात झण्डै 46 करोड़ रूपियाँ बराबरको कार्यक्रम सञ्चालन गर्नेछन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिष कुमार यादवका अनुसार आगामी आर्थिक वर्षको शुरूमै प्रत्येक स्थानीय तहलाई पहिलो चरणमा करिब 9 करोड़ रूपियाँ उपलब्ध गराइनेछ। परियोजनाको मुख्य उद्देश्य बुद्ध परिपथ क्षेत्रमा पर्यटन पूर्वाधार तथा सेवा सुधार गर्दै स्थानीय स्तरमा रोजगारी र आय आर्जनका अवसर विस्तार गर्नु रहेको छ। कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले प्राचीन कपिलवस्तु अर्थात तिलौराकोट लगायत बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थल संरक्षण र प्रवर्धनले विदेशी तीर्थयात्री तथा पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्ने बताउनुभयो।
3: बजेट प्रति निजी क्षेत्र उत्साहित, अर्थतन्त्र सुधारको अपेक्षा, हिमालय टाइम्समा खबर छ। सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 को बजेटले नेपालको समग्र निजी क्षेत्रमा नयाँ उत्साहको संचार गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गर्नुभएको नयाँ बजेटप्रति नेपालका प्रमुख 3 व्यावसायिक छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले निकै सकारात्मक प्रतिक्रिया दिएका छन्। विगत लामो समयदेखि शिथिल रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन बजेटले महत्वपूर्ण नीतिगत सुधार र सहुलियतका कार्यक्रमहरू ल्याएको भन्दै उद्योगी व्यवसायीहरूले यसलाई अत्यन्त सन्तुलित र आशालाग्दो कदमका रूपमा लिएका छन्। वर्तमान सरकारसँग संसदमा बलियो बहुमत रहेकाले विगतका वर्षहरूमा जस्तो कार्यान्वयन फितलो नहुनेमा आम निजी क्षेत्र विश्वस्त देखिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ बजेटले निजी क्षेत्रका धेरैजसो मागलाई स्पष्ट रूपमा सम्बोधन गरेको बताउनु भएको छ। बजेटमा कृषि तथा पशुपक्षी व्यवसाय 2 करोड़ रूपियाँसम्म लगानी गर्ने उद्यमीलाई 4 वर्षसम्म वार्षिक 10% दरले कुल 40% अनुदान दिने व्यवस्था गरिएको छ। यसैगरी कृषि बीमाको प्रिमियममा सरकारले 80% रकम बेहोर्ने नीति अघि सारेको छ। यी व्यवस्थाहरूले कृषिको आधुनिकीकरण र व्यावसायिक उत्पादनमा ठूलो टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।
2: कलंकी वसुन्धरा सड़क विस्तार 1 दशकमा पनि भएन पूरा शीर्षकमा गोर्खापत्रमा खबर छ। काठमाडौँ उपत्यकाको जीवनरेखा चक्रपथको कलंकी वसुन्धरा चोक दोस्रो खण्डको विस्तार कार्य 1 दशकदेखि अलपत्र र अस्तव्यस्त छ। चोक खण्डको विस्तारका लागि 2074 माघ 4 गते नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भए पनि अहिलेसम्म काम शुरू हुन सकेको छैन। कलंकी वसुन्धरा चोकसम्मको दूरी 8.2 किलोमिटर छ। सम्बन्धित निकायले आवश्यक तयारी पूरा नगर्दा काम शुरू हुन नसकेको हो। अहिलेसम्म यस योजनाको डिजाइन समेत हुन सकेको छैन। अहिले चक्रपथको यस खण्डमा सर्भिस लेन निर्माण चलिरहे पनि मुख्य सड़क विस्तार अझै अन्यलमै छ, जसले गर्दा स्थानीयले धुलो र हिलोको शास्ति खेप्नु परेको छ। सवारी साधनको अत्यन्तै चाप हुने यस सड़क खण्डमा अत्याधिक ट्राफिक जाम हुनुका साथै सर्वसाधारणले ओहोर दोहोर र वारपारमा समेत शास्ति भोग्नु परेको छ। विस्तारका लागि भन्दै चक्रपथको यस खण्डको क्षेत्रा धिकारमा पर्ने रुख, बिजुली र टेलिफोनका खम्बा लगायतका संरचना यसअघि नै हटाइसकिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेटमा चक्रपथको कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गरिने उल्लेख गरेको छ। बजेटमा उल्लेख छ, काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबोइल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख इन्जिनियर आशिका पोखरेलले सब तथा डिजाइन सम्पन्न भई डिजाइन स्वीकृतको क्रममा रहेको जानकारी दिनुभएको छ। सो खण्डको विस्तारका लागि चिनिया पक्षले दुई वर्ष अघि तयार पारेको डिजाइनमा हरियाली क्षेत्र ग्रीन बेल्ट नराखिएको, दुईवटा आकाशी पुल मात्र राखिएको तथा सड़क पेटी लगायत सड़क सुरक्षाका पूर्वाधार कमजोर भएको भन्दै नेपाली पक्षले डिजाइनमा परिवर्तन गर्न आग्रह गरेको थियो।
3: निर्वाचनपछि शिथिल एमाले झुरमुराउन खोज्दै आगामी स्थानीय र प्रदेश चुनाव लक्षित जागरण अभियान घोषणा शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहसबीच नेकपा एमाले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान घोषणा गरेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लगभग थला परेको नेकपा एमाले जागरण अभियान मार्फत झुरमुराउन खोजेको हो। गत जेठ 4 गतेबाट शुरू भएर 8, 9 र 10 गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन अपानी 2 जारी गर्दै जागरण अभियान घोषणा गर्नुभएको छ। आसन्न स्थानीय तह र प्रदेश सभा चुनाव लक्षित जागरण अभियान सफल पार्न एमाले केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकेको छ। पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी दिइएको छ। यो खबरसँगै अन्य दलले साथ नदिँदा निर्वाचनमा जानु पर्यो अध्यक्ष ओलीको भनाई सम्बन्धी खबर छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरूलाई सिध्याउने षड्यन्त्र जारी रहेको टिप्पणी गर्नुभएको छ। अध्यक्ष ओलीले अपानी 2 जारी गर्दै लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरूलाई सिध्याउने षड्यन्त्र भइरहेको सन्देश पठाउनु भएको हो। ओलीद्वारा हस्ताक्षरित अपानीमा भनिएको छ, नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ। 23 र 24 भदौको घटनापछि प्रतिगमनतर्फ बढ़ेको मुलुकलाई लयमा फर्काउन एमाले प्रतिनिधि सभा पुनर्स्थापना एजेण्डा अगाडि बढ़ाएको उल्लेख गर्नुभएका ओलीले अरू दलहरूले साथ नदिएकाले चुनावमा भाग लिन बाध्य भएको स्पष्ट पार्दै अपानीमा लेख्नु भएको छ, प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधि सभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारणले हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो।
2: भारतको कुशीनगरमा बन्धक बनाइएका 453 नेपालीको उद्धार शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ।